0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप चाहिँ।
1: रेडियो टाइगर स्टुडियो टाइम, अहिले बिहानको 6 बजेको छ। यस ट्रान्जेक्टका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो बरिगाउँ बजार बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 27 गते बुधबार, सन 2026 अगस्त 12 तारीक साउन कृष्ण पक्षको औंसी तिथि, आज युवा दिवस।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: निजामती विधेयकको मस्यौदा 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको प्रावधान राखेर टुङ्ग्याइँदै दुई सचिवको राजीनामा स्वीकृत। रासोपासँग झण्डै दुई तिहाई सांसद हुँदा पनि सदनमा कोरम पुगेन।
0: सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप र औषधिको अभाव, अघिल्लो हप्ता आपूर्ति भएको रेबिज विरूद्धको खोप वितरण हुन बाँकी।
1: जलवायु परिवर्तनको असर भोग्दै हुर्किएका युवाहरू भविष्यमा पनि थप समस्या भोग्नुपर्ने जोखिममा, समस्या सँगै त्यसभित्रको अवसरलाई पनि पछ्याउनु पर्नेमा जोड।
4: हामीले एउटा यस्तो पुस्ता चाहिँ निर्माण गर्नुपर्छ जसले क्लाइमेट चेन्जलाई चाहिँ डरलाग्दो विषयको रूपमा मात्रै होइन, ट्रान्सफर्मेसनको अवसरको रूपमा पनि हेर्न सकोस्।
0: जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका 3 रिएक्टर बन्द, प्लान्टको सुरक्षा, कर्मचारी र वातावरणमा कुनै असर नपरेको ईडीएफको दावी।
1: र 11 एमबीसी इन्टरनेशनल टेक्वान्डो च्याम्पियनशीपमा नेपाली खेलाड़ीलाई 4 स्वर्ण पदक।
5: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
6: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एनएएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
7: एयर अप्लायंसेज का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेज, बेचर को बानी लाग्छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। संघीय निजामती सेवा ऐनमा 30 वर्ष सेवा अवधि र 55 वर्ष उमेर हदको प्रावधान राखेर सरकारले विधेयकको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 55 वर्ष उमेर वा 30 वर्ष सेवा पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिने गरी मस्यौदा टुंग्याउन लागेको हो। यो नियम प्रस्ताव भए संसदबाट पारित भएमा निजामती सेवामा 30 वर्ष सेवा अवधि कटेका र 55 वर्ष उमेर पूरा भएका कर्मचारी विदाई हुनुपर्नेछ। यद्यपि यसको कार्यान्वयन मोडालिटीबारे झण्डै आधा दर्जन विकल्प सामान्य प्रशासन मन्त्रालयले पहिचान गरेको छ। एक पटकका लागि यो व्यवस्था लागू गरेर पुराना कर्मचारीलाई विदाई गर्ने मर्म मस्यौदाको छ। यसो गरिदा हजारौं कर्मचारी सेवाबाट विदा हुने अवस्था बन्नेछ। श्रोतहरूले 30-55 को प्रावधान ऐनमा राख्ने गरी मस्यौदालाई कानून मन्त्रालयले टुंगो लगाएको बताएका छन्। तर त्यसको औपचारिक पत्र सामान्य प्रशासन मन्त्रालयमा आइ नसकेको सामान्य प्रशासन सचिव मदन भुजेलले बताउनु भएको छ। यद्यपि कानून मन्त्रालयले मस्यौदा उपर रायसहितको प्रतिवेदन नपठाउँदै सामान्य प्रशासनले हिजो अर्थ मन्त्रालयमा विधेयकको मस्यौदा रायका लागि पठाएको छ। यसअघि अर्थमा पठाइएको मस्यौदामा 30-55 को व्यवस्था थिएन। अहिले यो प्रावधान सहित रायका लागि अर्थमा पठाइएको हो। अर्थबाट सहमति प्राप्त भएपछि मस्यौदा टुंग्याएर मन्त्री परिषदमा पठाउने तयारी छ। 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको प्रावधान राखेर टुंग्याइँदै निजामती विधेयकको मस्यौदा शीर्षकको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। यसैबीच निजामती सेवामा 30 वर्षभन्दा बढ़ी सेवा अवधिलाई निवृत्ति भरण गणनामा समेट्ने तयारी भइरहँदा थप दुई सचिवले राजीनामा दिएका छन्। संचार मन्त्रालयका सचिव डाक्टर कमल प्रसाद पोखरेल र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव बाबुराम अधिकारीले राजीनामा दिनुभएको हो। हिजो बसेको मन्त्री परिषद बैठकले दुवैको राजीनामा समेत स्वीकृत गरेको छ। अधिकारी केही दिनपछि अवकाश हुँदै हुनुहुन्थ्यो भने पोखरेलको कार्यकाल एक वर्ष बाँकी थियो। 30 वर्षभन्दा बढ़ी सेवा गरिसकेका कर्मचारीले विद्यमान व्यवस्था अनुसार प्राप्त हुने सुविधा सुरक्षित गर्न राजीनामा दिन थालेका हुन्। संघीय निजामती सेवा विधेयकमा 30 वर्ष सेवा अवधि र 55 वर्ष उमेर हद लागू गर्न कानून मन्त्रालयले सहमति दिएसँगै पुनः कर्मचारी वृत्त तरंगित भएको खबर र दुई सचिवले राजीनामा दिएको खबर अन्नपूर्ण पोस्टले छापेको छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टीसँग प्रतिनिधि सभामा झण्डै दुई तिहाई बहुमत सांसद छन्, तर सभामा एक चौथाई जुटाउन पनि नसकेपछि कोरम नपुगेर बैठक नै स्थगित गर्नु परेको छ। हिजोको बैठकमा उद्योग मन्त्री गौरी कुमारी यादवले खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तावमा राति सभा 8 बजेसम्म छलफल भएको थियो। छलफल सकिएर निर्णयार्थ प्रस्तुत गर्ने बेला गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भयो। सांसदहरू हाजिर गरेर टाप कस्ता यस्तो अवस्था निम्तिएको हो। बैठक स्थगित हुँदा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत हुन सकेन। प्रस्ताव स्वीकृत भएको भए विधेयकमा सांसदहरूले संशोधन दर्ता गराउन 72 घण्टाको समय पाउने थिए। अब यो प्रस्ताव भदौ 1 मा बस्ने बैठकमा मात्रै अगाडि बढ़नेछ। फागुन 21 को निर्वाचनबाट रासोपाले दुई तिहाई प्राप्त गरेपछि प्रतिनिधि सभामा गणपूरक संख्या नपुगेको हिजो पहिलो पटक हो। संविधानको धारा 94 अनुसार प्रतिनिधि सभामा गणपूरक संख्या पुग्न 69 सदस्य उपस्थित हुनुपर्छ। हिजो 61 सांसद मात्रै उपस्थित थिए। संसद सचिवालयका अनुसार हिजोको बैठकमा शुरूआतमा 220 भन्दा बढ़ी सांसद उपस्थित थिए।
1: सरकारले लामो समयसम्म खरिद प्रक्रिया अघि नबढ़ाउँदा सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप औषधि र स्वास्थ्य सामग्रीको चरम अभाव देखिएको छ। औषधि नभएकै कारण सर्पले टोकेका बिरामीको ज्यान समेत जोखिममा परेको छ। गर्भवती सुत्केरी तथा किशोरीका लागि रक्त अल्पता कम गर्न दिइने अत्यावश्यक आइरन चक्की समेत महीनौदेखि सरकारी स्वास्थ्य संस्थाहरूमा छैनन्। यसअघि महीनौसम्म देशव्यापी रूपमै अभाव रहेको रेबिज विरूद्धको खोप गएको हप्ता अन्त्यतिर मात्र आपूर्ति गरिएको छ। बागमती प्रदेशको अधिकांश सरकारी स्वास्थ्य संस्थामा सर्पदंशको औषधि र आइरन चक्की नभएको महिनौ बितिसकेको छ। केन्द्र सरकारले आपूर्ति गर्न नसकेपछि अन्य प्रदेश सरकार र पालिका तहले आफै खरिद गरेर आइरन चक्की बाँडे पनि पर्याप्त रूपमा उपलब्ध गराउन नसकिएको उनीहरूको भनाइ छ सर्पदंशको औषधि अभाव भने सबै प्रदेशमा रहेको छ। सरकारी स्वास्थ्य संस्थामै अत्यावश्यक खोप र औषधिको अभाव शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच उपकरण खरिदमा करोड़ौं खर्च गर्ने तर संचालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन र मर्मत सम्भारमा ध्यान नदिने सरकारी प्रवृत्तिले करोड़ौंका स्वास्थ्य उपकरणहरू गोदाममै थन्किएका छन्। प्रयोग विनय बिग्रिए करोड़ौंका स्वास्थ्य उपकरण शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
2: नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 दुई पाङ्ग्रे र चार पाङ्ग्रे गाड़ीका 48 नयाँ मोडल सार्वजनिक गरिएको छ। हिजो काठमाडौँको ब्रिकुटी मण्डपमा शुरू भएको

0: कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333 493-555।
6: एनबीएल सर्वसुलभ आवास कर्जा।
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया खैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले निजामती विधेयकको मस्यौदा 30 वर्ष सेवा र 55 वर्ष उम्मेद हदको प्रावधान राखेर टुङ्ग्याइँदै दुई सचिवको राजीनामा स्वीकृत, रासोपासँग झण्डै 2/3 सांसद हुँदा पनि सदनमा कोरम पुगेन, सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप र औषधिको अभाव, अघिल्लो हप्ता आपूर्ति भएको रेबिज विरूद्धको खोप वितरण हुन बाँकी, नाइमा एक्सपोमा पहिलो दिन हिजो 29,000 गरे अवलोकन लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। उच्च शिक्षा अध्ययनका लागि नेपालबाट विदेशीले विद्यार्थीको संख्या पछिल्लो 6 वर्षमा तीव्र रूपमा बढ़ेको छ। कोरोना महामारीका बेला केही वर्ष घटे पनि त्यसपछिका दिनमा विद्यार्थी विदेशीने क्रम झनै तीव्र बनेको सरकारी तथ्याङ्कले देखाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाबाट जारी नो अब्जेक्सन सर्टिफिकेट एनओसीको तथ्याङ्क हेर्दा आर्थिक वर्ष 2077-78 2082-83 548,717 जनाले विश्वका 83 देशमा अध्ययनका लागि एनओसी लिएका छन्। यही अवधिमा नेपालबाट शिक्षाका लागि 5,56,68 करोड़ रूपियाँ बाहिरिएको सरकारी तथ्याङ्क छ। यसले युवा पुस्तामा पढ़ाईसँगै कामको अवसरका लागि पनि विदेशी नै लहर बढ़दै गएको देखाउँछ। 5.5 लाख विद्यार्थी सँगै बाहिरियो, 5.5 खर्ब शीर्षकको खबर नागरिकमा छ।
9: फेरि पनि युवाकै प्रसंग, आज अन्तर्राष्ट्रिय युवा दिवस, फरक परिवेश साझा आकांक्षा भन्ने मूल नाराका साथ मनाइँदैछ। आजको नाराले युवाहरू फरक भूगोल, फरक समुदाय, फरक आर्थिक अवस्था र फरक सामाजिक परिवेशमा हुर्किएका हुन सक्छन्, तर सम्मानपूर्ण जीवन, अवसर, सहभागिता र राम्रो भविष्यप्रतिको उनीहरूको आकांक्षा धेरै हदसम्म साझा हुन्छ भन्ने महत्वपूर्ण सन्देश दिएको छ। जलवायु परिवर्तनले ती आकांक्षाहरू हासिल गर्ने यात्रालाई अझ चुनौतीपूर्ण बनाएको छ, तर यही चुनौतीले युवालाई नवीनता, नेतृत्व र रूपान्तरणको अवसर पनि दिएको छ। थप जानकारी सहित साथी भोजेन्द्र बस्नेत।
10: सन् 2000 को शुरूआती वर्षहरूमा

0: नेपालमा पनि चर्चा बढेको जलवायु परिवर्तनको असर पछिल्ला वर्षहरूमा चर्को रूपमा भोग्न थालिएको छ। अहिले जलवायु जन्य विपद सहित कृषि स्वास्थ्य लगायतमा प्रत्यक्ष असर देखिन थालेको छ। जलवायु जन्य जोखिमको चर्चासँगै हुर्किएको पुस्ता अहिले समस्या भोग्ने वर्गमा परेको छ भने यो पुस्ता भविष्यमा जलवायु परिवर्तनको असर धेरै सहनु पर्ने पुस्ता बन्दैछ। समस्या बढ़िरहेकोले यो विषयलाई हरेक कामसँग जोड्न थाल्नुपर्ने जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत युवा प्राप्ति गर्तौला बताउनुहुन्छ।
1: हजुरले स्कूलमा पढाउनुहुन्छ भने क्लाइमेट लिटरेसी भनेर आफ्नो स्टुडेन्टहरूलाई त्यो ज्ञान बाँड्नुहोस्। रिसर्चर हुनुहुन्छ भने त्यही अनुसारको एभिडेन्स बनाउनुहोस्। बिजनेस गर्नुहुन्छ भने आफ्नो बिजनेसलाई ग्रीन तर्फ कसरी लैजाने भन्ने कुराहरू अगाडि बढाउनुहोस्। आर्टिस्ट हुनुहुन्छ अथवा कम्युनिकेसनतिर पनि काम गर्नुहुन्छ भने चाहिँ आफ्नो श्रोताहरूलाई क्लाइमेट स्टोरीहरू सुनाउन सकियो होइन। जलवायु कार्यको चाहिँ एउटै बाटो हुँदैन, त्यसैले अब आफ्नो सिपबाट सुरु गर्नु पर्यो अनि आफ्नो समुदायमा सुरु गर्नु पर्यो।
0: युवा आफैले आफ्नो व्यवसाय वा काममा जलवायु परिवर्तनको असर बुझेर त्यसमा अवसर खोज्ने र समस्या समाधानका उपायहरू पहिल्याउने काम गर्न सक्छन्। यसै गरी सरकारी निकाय वा संघ संस्थाहरूले पनि जानकारी मात्र दिने भन्दा यो समस्याको समाधान गर्ने मुख्य वर्गको रूपमा व्यवहार गर्नुपर्ने जलवायु परिवर्तनकै क्षेत्रमा कार्यरत आयुष्मा अरियालको भनाइ छ।
2: मिनिङफुल पार्टिसिपेसन चाहिँ त्यति बेला हुन्छ जब चाहिँ युवाले चाहिँ समस्याको पहिचानदेखि सल्युसन के हो त भनेर डिजाइन गर्ने र त्यसलाई इम्प्लिमेन्टेशनसम्मको भूमिकामा चाहिँ आउन सक्छन्। यसकै कुरा गर्दा चाहिँ सरकारले चाहिँ युवालाई पोलिसी डायलगहरू लोकल डिसिजन मेकिङमा चाहिँ वास्तविक स्पेस दिनुपर्छ जस्तो मलाई लाग्छ। त्यस्तै गरी विकास संस्थाहरूले चाहिँ युवाहरूका लागि प्रोग्रामहरू बनाउने मात्र होइन युवाहरूसँगै त्यो प्रोग्राम डिजाइन पनि गर्नुपर्छ जस्तो लाग्छ। त्यस्तै गरी युनिभर्सिटीहरूले चाहिँ आफ्नो क्लासरूममा मात्र सीमित नभइकन चाहिँ क्लास र कम्युनिटी बीचको जुन ग्याप छ त्यो पनि घटाउनुपर्छ जस्तो चाहिँ लाग्छ। जसरी जुन चाहिँ रिसर्च फिल्ड वर्क र कम्युनिटी एक्सनलाई जोडेर चाहिँ गर्न सकिन्छ र त्यसै गरी सिभिल सोसाइटी अर्गनाइजेसनहरूले चाहिँ युवालाई नयाँ आइडिया टेस्ट गर्न र नेतृत्व गर्न चाहिँ एउटा स्पेस दिनुपर्छ जस्तो चाहिँ मलाई लाग्छ।
0: विश्वव्यापी रूपमा असर गरिरहेको यो समस्याबाट नेपाल अछुतो रहने कुरै भएन। हिमाल सहितका भौगोलिक विविधताका कारण समस्या अझै बढ़ी सहनु पर्ने पनि हुन सक्छ। अबको पुस्ता यो समस्यासँगै बाँच्नुपर्ने भएकाले यसलाई समस्याका रूपमा मात्र नभई अवसर सिर्जना गर्ने अवस्थाका रूपमा पनि लिन सक्नुपर्ने क्लाइमेट एक्सन नेपालमा कार्यरत प्राप्ति गर्तौलाको भनाइ छ।
1: हामी युवाहरूलाई चाहिँ तिमी भविष्य हौ भनेर मात्र हेर्नुभन्दा पनि भविष्य पनि हौ र तिमी आज पनि त्यति नै महत्वपूर्ण छौ भनेर चाहिँ त्यो नरेटिभ चाहिँ शुरू गर्नु। हामीले एउटा यस्तो पुस्ता चाहिँ निर्माण गर्नुपर्छ जसले क्लाइमेट चेन्जलाई चाहिँ डरलाग्दो विषयको रूपमा मात्रै होइन ट्रान्सफर्मेसनको अवसरको रूपमा पनि हेर्न सकोस् अनि यस्तो पनि नेपाल होस् जहाँ चाहिँ मानिस र प्रकृतिहरू दुवै चाहिँ रेजिलियन्ट हौ। हामीलाई त्यो रेजिलियन्स चाहिँ सबैको लागि अनि समानजनक होस् भन्ने चाहिँ लाग्छ।
0: जलवायु कार्य सधैँ ठूलो परियोजनाबाट मात्र शुरू हुनुपर्छ भन्ने छैन। यसको शुरूआत एउटा विद्यालयबाट हुन सक्छ, एउटा खेतबाट हुन सक्छ, एउटा परिवारले स्वच्छ ऊर्जा अपनाउने निर्णयबाट हुन सक्छ, एउटा महिलाले हरित उद्यम शुरू गर्ने प्रयासबाट हुन सक्छ, एउटा समुदायले जैविक विविधता जोगाउने अभियानबाट हुन सक्छ वा युवाले नदी र वातावरण जोगाउन शुरू गरेको एउटा सानो स्थानीय पहलबाट पनि हुन सक्छ। तर यो विषयमा युवा सचेत र जागरूक चाहिँ हुनैपर्छ।
3: जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत प्राप्ति गर्तौला र आयुष्मा अर्यालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
5: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
4: पहिरोका पूर्व संकेतहरू जानिराखौ र सावधानी अपनाऊ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा आयल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। हातमा स्मार्टफोन, स्क्रीनमा शब्द बाण र केही सेकेण्डमै हजारौं लाइक, कमेन्ट र शेयर। राजनीतिक दलका नेता हुन् वा पब्लिक फिगरहरू, जसको दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ सामाजिक सञ्जाल। एउटै प्लेटफर्ममा बढ्दो छ शब्दको आक्रमण र प्रति आक्रमण। एउटै सामाजिक सञ्जालमा दुई संसार छन्। एकातिर कटाक्ष, आरोप, गाली, प्रतिशोध, चरित्र हत्या भइरहेको छ, जसको उजुरी लिएर दिनहुँ झण्डै 100 पीड़ितहरू नेपाल प्रहरीको साइबर ब्यूरोमा पुग्ने गर्छन्। त्यस्तै अर्कोतर्फ सहयोग, रक्तदान, उद्धार, उपचार, जनचेतना, नागरिक अभियान र हराएका मानिसको खोजीका लागि समेत सञ्जालकै उपयोग भइरहेका छन्। नेपाल प्रहरी साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार सामाजिक सञ्जालको सदुपयोगभन्दा दुरूपयोग बढ़दै गएको छ। सामाजिक सञ्जाल दुरूपयोगको माध्यम मात्र होइन, फेसबुक, एक्स, ट्वीटर, टिकटक जस्ता प्लेटफर्मबाट सकारात्मक सामाजिक काम पनि गर्न सकिन्छ। त्यस्तै सामाजिक सञ्जालले सहयोग जुटाउने डिजिटल पुलको काम गर्न सक्छ। बिरामी, विपन्न वा समस्यामा परेका व्यक्तिलाई सहयोगी र दातासँग जोड्न सक्छ। व्यक्तिगत पहलले सामूहिक सहयोगको रूप लिन सक्छ। अभिनव वज्र, डाक्टर अनिल बराल लगायतका व्यक्तिको कर्मले यही कुरा देखाउँछ। वरिष्ठ मनोचिकित्सक प्राध्यापक डाक्टर सरोज ओझाका अनुसार वर्षेनी मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढ़नुमा सामाजिक सञ्जाल पनि मुख्य कारक हुन्। मानसिक समस्या बढ़नुमा अहिलेको डिजिटल प्रविधि र सामाजिक सञ्जालको अत्यधिक प्रयोग पनि एउटा मुख्य कारण हो। डाक्टर ओझा भन्नुहुन्छ, धेरैजनालाई सामाजिक सञ्जालको प्रयोग कसरी गर्नुपर्छ भन्ने थाहै छैन। यसले गर्दा हाम्रो दिमागमा ठूलो मात्रामा आवश्यक सूचना मात्र नभई अनावश्यक र नकारात्मक सूचना पनि प्रवेश गरिरहेका छन्। अत्यधिक नकारात्मक सूचनाले मानसिक स्वास्थ्यलाई मन्द विषले झैं विस्तारै प्रतिकूल प्रभाव पारिरहेको हुन्छ। संवाद हराउँदै, कटाक्ष मौलाउँदै शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
5: अब विदेशको खबर। उत्तरी फ्रान्सको एक आणविक ऊर्जा केन्द्रमा जेलीफिसको झुण्ड प्रवेश गरेपछि तीनवटा रिएक्टर बन्द गरिएको छ। ऊर्जा कम्पनी ईडीएफका अनुसार रिएक्टर चिस्याउन प्रयोग हुने पानी तान्ने पम्पमा जेलीफिसको झुण्ड नै अड्किएपछि ती रिएक्टर बन्द गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। ईडीएफका अनुसार प्लान्टका तीन रिएक्टर बन्द गरिनुका साथै चौथो रिएक्टरको उत्पादन क्षमता आधा घटाइएको छ। अर्को एक रिएक्टर भने नियमित मर्मत सम्मारको लागि यसअघि नै बन्द गरिएको थियो। अहिले एउटा मात्र पूर्ण क्षमतामा सञ्चालनमा छ। ईडीएफले यो घटनाबाट प्लान्टको सुरक्षा, कर्मचारी तथा वातावरणमा कुनै असर नपरेको जनाएको छ। डनकर्क शहर नजिकै रहेको ग्राम्बिल्स आणविक ऊर्जा केन्द्रमा 900 मेगावाट क्षमताका 6 रिएक्टर छन्। यो पश्चिम युरोपकै ठूलो आणविक ऊर्जा केन्द्र मध्येको एक हो। यसअघि पनि जेलीफिसको झुण्डका कारण यो केन्द्रमा समुद्री पानी तान्ने पम्प बन्द भएपछि रिएक्टरको सञ्चालन अस्थायी रूपमा रोकिएको थियो। फ्रान्सले यस वर्ष अत्यधिक गर्मी र खडेरीका कारण आणविक ऊर्जा उत्पादनमा समस्या झेल्दै आएको छ।
6: अब खेल खबर। दक्षिण कोरियामा भएको 11 एमबीसी इन्टरनेशनल टेक्वान्डो च्याम्पियनशीपमा नेपाली खेलाड़ीले 4 स्वर्ण पदक जितेका छन्। गएको साउन 21 देखि 25 गतेसम्म छुन्छ नान्दोको ग्योमचान रंगशालामा भएको प्रतियोगितामा नेपालका खेलाड़ीले 4 स्वर्ण जितेका हुन्। प्रेम बहादुर लिम्बुले 40 वर्ष मुनिको सिनियर ए लीग एकल पुम्सेमा स्वर्ण र सीता तामाङले यही उमेर समूहको महिला एकल पुम्सेमा स्वर्ण जितेका छन्। प्रेम बहादुर लिम्बु र सीता तामाङको जोड़ीले 40 वर्ष मुनिको सिनियर ए लीग युगल पुम्सेमा पनि स्वर्ण जितेका छन्। यस्तै गरी अस्मिन रावतले 30 वर्ष मुनिको सिनियर ए लीग एकल पुम्सेमा स्वर्ण पदक जितेका हुन्।
5: अब केही खबर संक्षेपमा। बागमती र कर्णाली प्रदेशको केही ठाउँमा गैराती हल्का मात्रै वर्षा भएको छ। हिजोदेखि मनसून केही कमजोर भई धेरैजसो ठाउँमा पानी पर्न रोकिएको छ भने कतै कतै हल्का वर्षा मात्रै भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गएको 12 घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा 22.8 मिलिमिटर वर्षा मापन भएको छ। आज मधेश कोशी र बागमतीको तराई भागका थोरै ठाउँ तथा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका 1-2 ठाउँमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
6: सुनसरी र सिराहामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका 4 जनालाई सरकारले शहीद घोषणा गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सुनसरीका ओम प्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र कुमार मेहता तथा सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरिएको हो।
5: सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा पुनरावलोकनका लागि निष्ठा दिएपछि उत्साहित इतर पक्षले विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको कार्य समितिमाथि दबाव बढ़ाउने रणनीति अख्तियार गरेको छ। त्यस अन्तर्गत इतर पक्षले आउँदो 15 महाधिवेशन तथा विशेष महाधिवेशनसँग सम्बन्धित कुनै पनि सांगठनिक, प्राविधिक वा नीतिगत कार्यतालिका तत्काल स्थगित गर्न माग गरेको छ। यसैबीच प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँडमा देखिएको लामो अन्यल अन्त्य गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले 5 बुधे विशेष निर्देशन जारी गर्नुभएको छ। ओली र प्रचण्डले सत्ता सहकार्यका लागि साउन 9 मा 3 बुधे सहमति गरेको झण्डै 3 हप्ता पुग्दा पनि प्रदेशहरूमा सरकार गठन, पुनर्गठन तथा विस्तार हुन सकिरहेको छैन।
6: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले झण्डै 35 अर्ब रूपियाँ बराबरको स्मार्ट सेल अर्थात स्मार्ट टेलिकम घोटाला प्रकरणमा अनुसन्धान सकेर 22 जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनु पर्ने र 96 अर्ब रूपियाँ बिगो दावी गर्नुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुमा बुझाएको छ। यसै गरी इजरायलको साधारण कृषि र घरायसी केयर गिभरको क्षेत्रमा जाने नेपालीले 1500 देखि 2000 अमेरिकी डलर तिर्नुपर्ने प्रस्तावका विषय छलफल अघि बढ़ेको छ।
5: र पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन्। 41 वर्षीय रोनाल्डो र 32 वर्षीय उनकी प्रेमिका जर्जिना रोड्रिगेजले हिजो पोर्चुगलको काकास्कमा निजी तथा नागरिक समारोहबीच विवाह गरेका हुन्। रोनाल्डोको व्यवस्थापन पक्षका अनुसार विवाह समारोह निकै निजी र पारिवारिक थियो। समारोहमा उनीहरूका 5 सन्तानको समेत उपस्थिति रहेको थियो। रोनाल्डो र रोड्रिगेजका 4 सन्तान छन् भने रोनाल्डोको अघिल्लो सम्बन्धबाट 1 छोरा छन्। काया कैरनमा अब पालो उखानको।
6: साउनका मौरी, फागुनका गाई, चैतका बाँदर क्या फल खाई।
5: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: निजामती विधेयकको मस्यौदा 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको प्रावधान राखेर टुंग्याइँदै 2 सचिवको राजीनामा स्वीकृत। राजोपालसँग झण्डै 2/3 सांसद हुँदा पनि सदनमा कोरम पुगेन।
5: सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप र औषधिको अभाव। अघिल्लो हप्ता आपूर्ति भएको रेबिज विरूद्धको खोप वितरण हुन बाँकी।
6: जलवायु परिवर्तनको असर भोग्दै हुर्किएका युवाहरू भविष्यमा पनि थप समस्या भोग्नुपर्ने जोखिममा। समस्यासँगै त्यसभित्रको अवसरलाई पनि पछ्याउनु पर्नेमा जोड़।
5: जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका 3 रिएक्टर बन्द। प्लान्टको सुरक्षा, कर्मचारी र वातावरणमा कुनै असर नपारेको एडीएफको दावी।
6: र 11 एमबीसी इन्टरनेशनल टेक्वान्डो च्याम्पियनशीपमा नेपाली खेलाड़ीलाई 4 स्वर्ण पदक।
5: र अन्त्यमा आजको कार्टुन। रवि मिश्रले बनाउनु भएको कार्टुन संसदमा समेत ग्यास अभावको विषय उठेको अनि सांसदले कविता सुनाएको प्रसंगसँग सम्बन्धित छ। यहाँ रासोपाका सांसद जस्तै देखिने आशिका तामाङ कविता सुनाउँदै हुनुहुन्छ अनि एकजनाले भन्दैछन् वाह अरूले त फोहोरबाट ग्यास निकाल्ने भन्थे, तपाईँले त ग्यासबाट कविता नै निकाल्नुभयो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाप चाहिँ।
2: निजी पोली क्लिनिकहरू मध्ये केपी पोली क्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोली क्लिनिकका सेवा तथा सुविधाहरू:
3: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको ईसीजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क केपी पोली क्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका 1, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 0484-40-30-82।
4: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
5: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
6: ल, यतिको लागि पनि चिन्ता किन, फुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदैछ नि।
7: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरप, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजभन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-086-93।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाप चाहिँ।
8: विस्तार बारे अझै कुरा मिलेन।
9: पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा कुल घरधुरी मध्ये 90% भूमिहीन सुकुम्बासी, प्रमाणीकरण नहुँदा लालपूर्जा वितरण गर्न समस्या।
8: भेरी अस्पतालमा उपचारसँगै सर्पदंशका बिरामीको अध्ययन अनुसन्धान शुरू, उपचारमा सहज हुने विश्वास।
9: र 11 MBC इन्टरनेशनल टेक्वान्डो च्याम्पियनसिपमा नेपाली खेलाडीलाई 4 स्वर्ण पदक। हिमाल, पहाड, तराई जोड्छौ सबैलाई बिहान 6:30 बजेको भेरी खबरबाट दिलु रावत र मधुबन विष्टको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र हाम्रो समावेशी जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
8: अब खबर विस्तारमा। कर्णाली प्रदेश सभाको बैठक बस्दै नबसेर स्थगित भएको छ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले आगामी भदौ 2 गते दिउँसो 3 बजे बस्ने गरी बैठक सारिएको बताउनु भएको छ। छलफल गर्नुपर्ने खासै विषय बिजनेस नभएकाले कार्य व्यवस्था समितिको बैठक मार्फत बैठक सार्ने निर्णय भएको उहाँको भनाइ छ। कार्य व्यवस्था समितिको बैठकमा मुख्यमन्त्री मंगल बहादुर साई पनि सहभागी हुनुभएको थियो। बैठकमा उहाँले विश्वासको मत लिने बारे छलफल भए पनि कुनै निर्णय भने हुन सकेन। बैठकमा प्रदेश सभा सचिवालयका कर्मचारीले विश्वासको मत लिने हो भने 2 दिन अघि नै सभालाई जानकारी गराउनु मुख्यमन्त्री साईलाई आग्रह गरेका थिए। यही साउन 12 गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका साईले अहिलेसम्म मन्त्री परिषद विस्तार भने गर्न सक्नु भएको छैन। सत्ता साझेदार नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच मन्त्रालय भागभण्डाबारे कुरा नमिल्दा सरकार विस्तारमा ढिलाइ भएको हो। एमाले विगतको परम्परा अनुसार 4 मन्त्रालय पाउनुपर्ने अडान राखेको छ भने सरकारको नेतृत्व गरेको नेकपाले मुख्यमन्त्री बाहेक 3-3 वटा मन्त्रालय बाँड्नुपर्ने बताएको छ। सरकार विस्तारमा ढिलाइ भइरहेको भन्दै आलोचना भइरहेका बेला नेकपाका नेताहरूले अब केन्द्रबाटै प्याकेजमा निर्णय हुने बताएका छन्। प्रदेशमा सहमतिको प्रयास गरे पनि टुंगोमा पुग्न नसकेको भन्दै अब केन्द्रबाटै प्याकेजमा सहमति हुने उनीहरूको भनाइरहेको छ।
9: दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर साईले सड़क निर्माणमा ढिला सुस्ताई, एआई प्रयोग गरी गाउँपालिकाको बदनाम गरिएको भन्दै ठेकेदार कम्पनीमाथि कार्यवाही गर्न माग गर्नु भएको छ। उहाँले पूर्वाधार कार्यालयलाई पत्र पठाउँदै ठेकेदार कम्पनीमाथि कार्यवाहीको माग गर्नु भएको हो। महाबुक गाउँपालिका अन्तर्गत निर्माणाधीन ताराघाट खैरी गैरा गैराबाज एक पाटे टाकुरी काँसी काँध सड़क निर्माणमा ढिलाइ भएको हो। यो सड़क निर्माण गर्ने जिम्मा लिएको पन्त आकृतिजीवीले सम्झौता बमोजिम निर्धारित समयभित्र कार्य सम्पन्न नगरी अत्यन्त ढिलासुस्ती गरेको साईले पत्रमा उल्लेख गर्नु भएको छ। यो सड़क महाबु गाउँपालिकाको केन्द्रलाई दैलेख सदरमुकामसँग जोड्ने मुख्य तथा रणनीतिक सड़क भएकाले निर्माण कार्यमा भएको ढिलाइका कारण स्थानीय नागरिक कर्मचारी विद्यार्थी सेवाग्राहीले दैनिक आवाजातमा समस्या हुने गरेको छ। अध्यक्ष साईले निर्माण व्यवसायले सड़क निर्माणको कार्यमा देखाएको गैर जिम्मेवारीका कारण एआईको प्रयोग गरी सामाजिक सञ्जालमा समेत विभिन्न किसिमका सामग्री पोस्ट गरी सिंहको महाबु गाउँपालिका नै कुनै बेजित गरी जनप्रतिनिधिको समेत मानमर्दन र चरित्र हत्या गरेको गुनासो गर्नु भएको छ।
8: नेपालगंजमा एक किराना पसलमा खाना पकाउने एलपी ग्यास लुकाएर राखेको भन्दै व्यवसायीलाई 50,000 रूपियाँ जरिवाना तिराइएको छ। बजार अनुगमनका क्रममा अनुगमन समितिले नेपालगंज उपमहानगरपालिका 11 त्रिभुवन चोक स्थित सदर लाइनमा रहेको एक किराना पसलमा ग्यास लुकाएर राखेको भेटिएपछि व्यवसायीलाई कार्यवाही गरेको हो। बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरूङले त्रिभुवन चोक स्थित शंकर दयाल बद्री प्रसाद प्रोभिजनल स्टोरले ग्यास लुकाएर उपभोक्तालाई बिक्री नगरेको पाएपछि 50,000 रूपियाँ जरिवाना गरेको बताउनुभयो। बजार अनुगमनका क्रममा यो पसलमा 13 ग्यास सिलिण्डर लुकाएर राखेको भेटिएको थियो। पहिलो पटकका लागि चेतावनी सहित 50,000 रूपियाँ जरिवाना गरेको उहाँको भनाइ छ। सहायक प्रमुख जिल्ला अधिकारी गुरूङले उपभोक्ताले ग्यास माग्न जाँदा पसल संचालकले ग्यास छैन भन्दै फर्काउने गरेको गुनासो आएपछि अनुगमन गरिएको बताउनु भएको छ। उपमहानगरपालिका अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी गुरूङ सहित प्रहरी नेपालगंज उपमहानगरपालिकाका प्रतिनिधि तथा संचारकर्मीको समेत सहभागिता रहेको थियो। गत केही दिनदेखि देशका अन्य शहरमा जस्तै नेपालगंजमा पनि खाना पकाउने एलपी ग्यासको अभाव हुन थालेको छ। यता नेपाल आयन निगमको राजा स्थित कार्यालय र ग्यास उद्योगहरूले भने हल्ला गरे जस्तो ग्यासको अभाव नरहेको
9: पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा कुल घरधुरी मध्ये 90% भूमिहीन सुकुम्बासी रहेका छन्। पालिकामा 4,721 घरधुरी मध्ये 90% घरधुरी भूमिहीन सुकुम्बासी रहेको गाउँपालिकाले बताएको छ। भूमिहीन सुकुम्बासीलाई जग्गा जमी पूर्जा दिएर भूमिको मालिक बनाउन जग्गाको नाप नक्सा सरजमिन लगायतका सम्पूर्ण काम सकिए पनि पछिल्लो पटक गठित राष्ट्रिय भूमि आयोगबाट प्रमाणीकरण नहुँदा लाल पूर्जा वितरण गर्न नसकेको गाउँपालिकाले बताएको छ। गाउँपालिका भूमि शाखा अमिन भूपेन्द्र ओलीले विगतमा केही पूर्जा वितरण गरिएको र 1,000 भन्दा धेरै पूर्जा वितरण गर्ने तयारी अवस्थामा रहेको बताउनु भएको छ। पटक पटक गरी 614 पूर्जा वितरण गरिसकेको भन्दै उहाँले अझै पनि 991 पूर्जा सम्पूर्ण काम सकेर वितरणका लागि तयारी अवस्थामा रहेको बताउनुभयो। पालिकामा पूर्जाका लागि 5,014 निवेदन दर्ता भएकामा भूमिहीन दलिततर्फ 221, भूमिहीन सुकुम्बासीतर्फ 139 र अव्यवस्थित बसोबासतर्फ 4,645 निवेदन रहेका छन्। गाउँपालिकाका अध्यक्ष खड्क विकले करिब 90% घरधुरी भूमिहीन रहेकाले पालिकाका बासिन्दालाई जग्गा धनी पूर्जा वितरण गर्न सम्पूर्ण तयारी गरे पनि आयोगको निष्क्रियताले पूरा हुन नसकेको जिकिर गर्नुभयो। स्थानीयले पूर्जा तयारी भइसक्दा पनि किन वितरण नगरेको भनी जनप्रतिनिधिलाई बारम्बार सोध्ने गरेको अध्यक्ष विकको भनाइ छ। अब जति सक्दो छिटो आयोगले प्रमाणीकरण गरेर पूर्जा दिनुपर्ने उहाँको भनाइ छ। पछिल्लो पटक सरकारले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा राष्ट्रिय भूमि आयोग गठन गरेको छ, जसमा भूमि प्रशासन कार्यालयका प्रमुख लगायतका सदस्य रहेका छन् भने नापी कार्यालयका प्रमुख सदस्य सचिव रहेका छन्।
8: यस्तै घर धनी पूर्जाको अभावमा स्थानीयले जग्गा बेचबिखन गर्ने वा धितो राखेर व्यापार व्यवसाय गर्नबाट समेत वञ्चित भएका छन्। जिल्ला स्थित भूमि आयोगले भने चौकुने गाउँपालिकामा वितरण योग्य कुनै पनि पूर्जा तयारी अवस्थामा नरहेको जिकिर गरेको छ। विगतमा तयार भइसकेका पूर्जा वितरण भइसकेकाले अन्य बाँकी तयारी अवस्थामा कुनै पनि पूर्जा नरहेको बताइएको छ। आयोगका सदस्य सचिव एवं नापी कार्यालयका प्रमुख इन्जिनियर दिनेश भण्डारीले पूर्जा वितरणका लागि लामो प्रक्रिया हुने भएकाले पछिल्लो समय करिब 1,000 पूर्जा तयारी अवस्थामा रहेको बारे आयोगलाई कुनै जानकारी नरहेको बताउनु भएको छ। उहाँले आएका निवेदनलाई सबैभन्दा पहिला कम्प्युटरमा इन्ट्री, फिल्डमा नाप जाँच, पुराना डकुमेन्ट बारे जाँचबुझ र सबैलाई पुनः इन्ट्री गर्नुपर्ने प्रक्रिया रहेको बताउनुभयो। यसरी कागज पूरा भएपछि जिल्ला समितिले पूर्जा वितरण गर्ने निर्णय गर्दछ। त्यसका लागि जग्गा धनीबाट राजस्व संकलन गर्ने तथा अन्तिममा सदस्य सचिव सहितले स्थलगत अनुगमन गरी प्रमाणीकरण गर्ने गरिन्छ। चौकुनीमा अहिले पूर्जाबारे कुनै काम नभएको दावी भने नाभिकारले प्रमुख भण्डारीको रहेको छ।
9: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने यो विश्राम।
3: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
10: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
11: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
10: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण

0: रूपले उपचार गरिन्छ।
1: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
1: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंग सत्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
0: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेश सभाको बैठक भदौ 2 गतेसम्मका लागि स्थगित, प्रदेश सरकार विस्तार बारे अझै कुरा मिलेन, पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा कुल घरदुरी मध्ये 90% भूमिहीन सुकुम्बासी, प्रमाणीकरण नहुँदा लाल पूर्जा वितरणमा समस्या लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी खबर। पश्चिम नेपालकै प्रमुख रेफरल अस्पतालको रूपमा रहेको नेपालगंज स्थित फेरी अस्पतालमा बिरामीको अध्ययन अनुसन्धान कार्य पनि शुरू गरिएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर नवीन दर्नालका अनुसार अध्ययन अनुसन्धान र प्रमाणमा आधारित चिकित्सा प्रणालीको विकास गर्ने उद्देश्यले जनावर तथा जीवहरूको टोकाईबाट बिरामी भएर उपचार गराउन आउनेहरूको रेकर्ड राख्न बाइट रजिस्ट्री संसारमा ल्याएर अनुसन्धान शुरू गरिएको हो। उहाँले विद्युतीय स्वास्थ्य अभिलेखमा आधारित अनुसन्धान प्लेटफर्म अन्तर्गत पहिलो संस्थागत परियोजनाका रूपमा यो प्रणाली शुरू गरिएको बताउनुभयो। यो अध्ययन अनुसन्धान अस्पतालका प्रमुख कन्सल्टेन्ट हेर्मेजोलोजिस्ट डाक्टर बद्री चापागाईको नेतृत्वमा शुरू गरिएको छ। अनुसन्धान टोलीमा मेडिसिन विभागका प्रमुख डाक्टर राजन पाण्डे, एनएस थेलिसियाको विभाग प्रमुख डाक्टर पारस पाण्डे, कन्सल्टेन्ट फरेन्सिक मेडिसिन विशेषज्ञ डाक्टर अरविन्द साक्ये, कन्सल्टेन्ट फिजिसियन डाक्टर संकेत रिसाल, कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डाक्टर सौरभ हमाल र कन्सल्टेन्ट बाल रोग विशेषज्ञ डाक्टर प्रतिभा खड्का लगायतका स्वास्थ्य कर्मीहरू रहनु भएको अस्पतालले जनाएको छ। यही साउन 16 गतेदेखि शुरू गरिएको अनुसन्धान प्रारम्भिक रूपमा 1 वर्षसम्म सञ्चालन हुने भन्दै प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर दर्डानले अध्ययनमा कुकुर लगायत अन्य जनावरको टोकाई, सर्पदंश, किरा फटेङ्ग्रा तथा अन्य विषाक्त वा हानिकारक जीवजन्तुसँग सम्बन्धित घटनाको एकीकृत अभिलेख राखिने बताउनु भएको छ। उहाँले रेबिज खोप, रेबिज इम्युनोग्लोबिन तथा एन्टी स्नेक भेनोमको उपलब्धता, उपयोग, प्रभावकारिता र जनस्वास्थ्यमा पर्ने प्रभावको पनि अध्ययन गरिने बताउनुभयो। यसले राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र तथा मान्य बस्तीबीचको अन्तकिराबाट उत्पन्न हुने जंगली जनावरसँग सम्बन्धित घटनाको समेत अध्ययन हुने अस्पतालको दावी छ। अस्पतालका अनुसार यो अनुसन्धानका लागि आवश्यक तथ्याङ्क संकलन हालको प्रणालीसँग अन्तर आबद्ध गरिएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर दर्नालका अनुसार यस अध्ययनबाट प्राप्त निष्कर्षले उपचार सेवाको गुणस्तर, अभिवृद्धि सेवा सुधार, उपचार निर्देशिकाको परिमार्जन र भावी स्वास्थ्य नीति निर्माणमा सहयोग पुग्ने भएको छ।
3: सल्यानमा ओडा कार्यालय र विद्यालयका सामान चोरी गरेको आरोपमा 3 जना पक्राउ परेका छन्। त्रिवेणी गाउँपालिका वडा नम्बर 4 को ओडा कार्यालय तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विभिन्न सामग्री चोरी गरी लुकाई छुपाई राखेको आरोपमा 3 जना पक्राउ परेका हुन्। घटनामा संलग्न रहेको आशंकामा त्रिवेणी गाउँपालिका 4 फलामागका 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरू 1 जना 18 वर्षे र 2 जना 15 वर्षे बालक रहेको प्रहरीले बताएको छ। बरामद भएका सामग्रीको वितरण संकलन गरी घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ। इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली स्थानीय जनप्रतिनिधि, नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक तथा स्थानीय व्यक्तिको संयुक्त टोलीले विभिन्न स्थानमा खोजी गर्ने क्रममा वडा कार्यालय र विद्यालयका सामग्री

0: बरामद गरेको हो। खोजीका क्रममा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका दुईवटा ल्यापटप, सातवटा कम्प्युटर, ई हाजिर सेट, सीसी क्यामेराको सेट तथा विज्ञान प्रयोगशालाका विभिन्न सामग्री फेला परेको वडा अध्यक्ष तथा त्रिवेणी गाउँपालिकाका प्रवक्ता छविलाल शर्माले जानकारी गराउनुभयो। ती सामग्री विभिन्न स्थानमा लुकाएर राखिएको अवस्थामा फेला परेका थिए भने केही सामग्री व्यक्तिको घरमा समेत राखिएको अवस्थामा बरामद गरिएको छ। विद्यालयका केही सामग्री श्रीनगर स्थित एक पसलमा बिक्री गरिएको समेत बुझिएको प्रहरीले बताएको छ।
1: नेपाल प्रहरी श्रीमती संघको 42 वार्षिक उत्सवको अवसरमा कर्णाली प्रदेश श्रीमती संघको आयोजनामा सुर्खेतको वीरेन्द्रनगर स्थित मानव सेवा आश्रममा भोजन गराइएको छ। वीरेन्द्रनगर 12 ढकाल चोकमा रहेको मानव सेवा आश्रममा विशेष कार्यक्रमका बीच आश्रमका 83 जनालाई भोजन गराएको हो। कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डीआईजी जयराज सापकोटा, कर्णाली प्रदेश श्रीमती संघका सचिव भूमिका तारामी मगर, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख ठाकुर प्रसाद पोखरेल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख मुकुन्द प्रसाद ज्याल लगायत 15 जनाको टोलीको उपस्थिति रहेको थियो।
0: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने युविश्राम।
2: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
3: यही भाद्र 5 गते शुक्रबारको दिन
2: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
4: यो साल त ढुक्क भयो है बुढी।
5: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यस्तो आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
4: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
6: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
7: लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
8: बिरामी चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नशा तथा लागु पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै विवादमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथरोग तथा नशा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
9: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
10: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
9: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
10: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
9: अन्कल सेवाहरू,
10: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719 98480222 र 98605222229।
8: अनुरोध गरिन्छ
11: बाथोकका लक्षण र चिन्हहरू हातका औलाहरू दुख्ने तथा सुनिने बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरट्ट हुने खुट्टाको बुढी औला वरिपरि रातो भएर टेक्न नमिल्ने तथा औलाहरू बाङ्गो हुने गोलीकाठा दुख्ने वा सुनिने राति तथा बिहान ढाड दुख्ने घुँडा दुख्ने वा सुनिने कुर्कुच्चा दुख्ने पैतला पोल्ने वा झमझम गर्ने पिडौला दुख्ने वा करकर खाने र तौल घट्दै जाने
8: नाम दर्ता गर्ने समय बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म नाम दर्ता फोन गरेर तथा कार्यालयमै आएर पनि गर्न सक्नुहुनेछ।
1: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत शाखा वीरेन्द्रनगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-7626 र मोबाइल नम्बर 98-520-90-7626। नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
12: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
12: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198-198।
13: हजुर, तपाईँहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
8: तपाईँ अहिले सबैको मन सुन्ने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक शरीफहरूसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। देशका विभिन्न ठाउँमा आज पनि हल्का वर्षा हुने सम्भावना रहेको बताएको छ। गैराती कर्णाली प्रदेश सहित गण्डकी र बागमती प्रदेशका केही ठाउँमा हल्का वर्षा भएको छ। हिजोदेखि मनसून केही कमजोर भई देशका धेरै जसो ठाउँमा पानी रोकिएको छ भने कतै कतै हल्का वर्षा भएको पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाको अनुसार 12 घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा 22.8 मिलिमिटर वर्षा मापन भएको छ। आज बागमती कोशी मधेस प्रदेशका तराईका 1-2 भागमा तथा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी देशैभर मनाइँदैछ। यस वर्ष दिवसको मूल नारा भिन्न परिवेश साझा आकांक्षा रहेको छ। युवाको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरेको छ। सन् 2000 संयुक्त राष्ट्र संघको आह्वानमा अगस्त 12 तारीकका दिन यो दिवस मनाउने गरिएको छ।
8: भेरी खबरको अन्तिममा अब लागौं खेल खबरतर्फ। राष्ट्रिय एकदिवसीय क्रिकेटको टोलीको कप्तानमा लीग स्पिनर सन्दीप लामिछाने नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई ओडीआईको कप्तानमा नियुक्त गरेको हो। क्यानको यो निर्णयसँगै सन्दीप 4 वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किएका हुन्। यसअघि 2079 कप्तान बनेका सन्दीपलाई बलात्कारको मुद्दा लागेपछि जिम्मेवारीबाट हटाइएको थियो। सन्दीपले मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपालको कप्तानी सम्हाल्ने भएका छन्। सन्दीपको कप्तानी रहेको टोलीमा आसिफ शेख, अर्जुन कुमार, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सुनगैरी, सन्दीप जोहरा, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी रहेका छन्। यस्तै नियमित ओपनर कुशल भुर्तेल र सोमपाल कामीको नाम टोलीमा समावेश गरिएको छैन भने आरिफ शेख भीमसार्कीलाई टोलीबाट हटाइएको छ। आईसीसी विश्वकप लीग 2 नेपालको प्रदर्शन खराब भएसँगै कप्तान परिवर्तन गरिएको हो। यस क्यानले यसअघि दिपेन्द्र सिंह इरीलाई T20 कप्तानमा नियुक्त गरेको थियो।
1: दक्षिण कोरियामा भएको 11 एमबीसी इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशीपमा नेपाली खेलाड़ीले 4 स्वर्ण पदक जितेका छन्। गएको साउन 21-25 छुन छन्दानको गेउ शान रंगशालामा भएको प्रतियोगिता नेपालका खेलाड़ीले 4 स्वर्ण जितेका हुन्। प्रेम बहादुर लिम्बुले 40 वर्ष मुनिको सिनियर ए लीग एकल पुम्सेमा स्वर्ण र सीता तामाङले यही उमेर समूहको महिला एकल पुम्सेमा स्वर्ण जित्नु भएको हो। प्रेम बहादुर लिम्बू र सीता तामाङको जोडीले 40 वर्ष मुनिको सिनियर ए लिग युगल पुम्सेमा पनि स्वर्ण जितेका छन्। यसै गरी अस्मिम रावतले 30 वर्ष मुनिको सिनियर ए लिग एकल पुम्सेमा स्वर्ण पदक जित्नु भएको छ।
0: खेल खबर सँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: कर्णाली प्रदेश सभाको बैठक भदौ 2 गतेसम्मलाई स्थगित। प्रदेश सरकार विस्तारबारे अझै कुरा मिलेन।
0: पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका कुल घरदुरी मध्ये 90% भूमिहीन सुकुम्बासी, प्रमाणीकरण नहुँदा लालपुर्जा वितरण गर्न समस्या।
1: भेरी अस्पतालमा उपचारसँगै सर्पदंशका बिरामीको अध्ययन अनुसन्धान शुरू, उपचारमा सहज हुने विश्वास।
0: र 11 एमबीसी इन्टरनेशनल तेक्वान्डो च्याम्पियनशीपमा नेपाली खेलाड़ीलाई 400 पदक।
14: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 7 बजेको छ।
15: इट्स टाइम टु क्याप रायुसक पुलिगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन शपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन शपिङ सेन्टर पुलिगाउँमा जाओ।
14: गर्जन छ सधैँ बाघ झैं। रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यी भाद्र 5 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच PFT समेत गरिन्छ। स्थान KP पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।

0: म गर्व गर्दछु मेरो देश नेपाल प्रति, म गर्व गर्दछु हाम्रा पुर्खाहरू प्रति जसले अमेरिका बन्नु भन्दा 8 वर्ष पहिले मेरो देश नेपाल बनाएका थिए। आउनुहोस् हामी सबै एकजुट भई देशको विपत्तिलाई बिर्सेर त्यो देशलाई अघि बढाउ।
1: मृतकलाई श्रद्धाञ्जली।

देश एउटा साझा फुलबारी हो, जहाँ नाच छला विलय भएको छ। नेपाली पहिचान क्षेत्रको मानवतावादको अनुपम पहिचान रहेको मेरो देश नेपाल, लाखौं लाख नेपाली जनताका सपना र पीड़ाका आँसुपछि यो देशलाई गन्तव्यको बाटोमा पुर्याउनु छ।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाजै।
1: केपी पोलिक्लिनिक भुरीगाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
2: यही साउन 30 गते शनिबारको दिन
1: भेरी अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-4032-82

0: कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा तपाईँहरूलाई हार्दिक स्वागत छ। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको चाहिँ आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिनहरू के कसरी व्यतीत रहनेछन्, तपाईँका मेष आदि बाह्र राशिफल अनि तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष चर्चा र परिचर्चाहरू पनि गर्ने प्रयासमा हामी उपस्थित भएका छौं। तपाईँ भने कार्यक्रम सुन्दै हुनुहुन्छ विभिन्न रेडियो स्टेशनबाट एकैसाथ नेपालभरमा। तपाईँ हामीलाई प्रत्यक्ष रूपमा जोडिन र हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्नको लागि सिधा सम्पर्कमा आउन सक्नुहुन्छ। यतिखेर 98 4 57 6 58 र 98 1 42 73 601 सिधा सम्पर्कमा आउन सक्नुहुन्छ। कार्यक्रमको शुरूवाती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग अनि ग्रह गोचरबाट। आज मिति 2083 साल, आज श्रावण महिना 27 गते बुधबार, तदनुसार ईस्वी सन् 2026 अगस्त आज 12 तारिक, नेपाल सम्बत 1146 दिल्लाका रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु रहेको छ। आज श्रावण महिनाको कृष्ण पक्ष सूर्य उदयमा आज परम पवित्र पावन दिन अमावस्या यानि कि औंसी तिथि रहेको छ। 44:43 रात्रिको 11:26 तदुपरान्त भने प्रतिपद प्रारम्भ रहनेछ। 30 नक्षत्र 8:12 बिहान 8:50 तदुपरान्त भने 30 नक्षत्र पछि भने अश्लेष नक्षत्र प्रारम्भ रहनेछ। व्याघातिको 29:40 चरकर्ण 17:10 आज आनन्द युगमा मातङ्ग युग रहेको छ। आजको दिन मानेको समय 32:55 बिहान सूर्योदय 5:33 जाँदा भयो। साँझ सूर्यास्त 6:43 जाँदा रहनेछ। आज दश श्राद्ध हलो तथा निशी बार्ने पञ्चाङ्गमा उल्लेख गरेको छ। यो हलो अथवा निशी तपाईँहरूले कति बुझ्नु भएको छ, हामीले मैले धेरैचोटि भनेको छु। आज औंसीको दिनमा गोरु जोत्न हुँदैन, गोरुलाई कुट्न हुँदैन भन्ने परम्परा हो र गोरुलाई किन औंसीको दिनमा हलो बार्नु भनेको, गोरु पनि पितृको स्वरूप हो। हामीले कहिलेकाहीँ अब यो 30 पछाडिको पञ्चमीमा तपाईँहरूले कथा सुन्नुभयो भने गोरु र कुकुरको एउटा संवादहरू आउँछन्। ती वास्तवमा बुढाबुढी हुन्छन्, ती कुनै घरमा आएर पालिएका हुन्छन्, तिनै घरका आमा बाबा हुन्छन् अर्को जन्ममा। त्यस्ता खालको इतिहासहरू छ। त्यही भएर औंसीमा हलो बार्नु, गोरु पितृ हो, पितृको आज औंसीको दिनमा त्यसरी बार्नु भनिएको। हलो बार्न चाहिँ सूर्योदयमा औंसी भएको दिन हुन्छ भने, निशी बार्ने चाहिँ सन्ध्याको समयमा, जुन दिन रात्रिको समयमा औंसी हुन्छ तिनै दिनलाई चाहिँ हामी के भन्छौ, निशी बार्ने। रात्रिमा भोजन नगर्नु, जस जो जो पितृको अधिकारी हुनुहुन्छ, आधिकारिक व्यक्तिहरूमा भन्न खोजेको, जो जो श्राद्ध आदि कर्महरू गर्नुहुन्छ उहाँले पार्ने हो। घरमा आमा बाबा हुनुहुन्छ भने निशी पार्नु पर्दैन शास्त्रको नियममा, तर विज्ञानको नियममा सकभर राति त खानै हुँदैन नि फेरि है। रात्रि खानै हुँदैन, निशीको दिनमा दुई थाक भोजन पनि नगर्नु भन्ने चलन छ। आज आमा बुवा हुनुहुन्न अथवा आमा मात्रै हुनुहुन्न अथवा बुवा मात्रै हुनुहुन्न भने पनि आज चाहिँ रात्रि समयमा भोजन नगर्नु, एक साथ बिहान खानु, बेलुका चाहिँ फलफुलहरू रोटीहरू खाँदा अझ राम्रो हुन्छ भन्ने परम्परा पनि छ। यो जानकारी गराए आज निशी बार्ने तथा हलो बार्ने। अब हामी ग्रह गोचरतर्फ लाग्छौं। ग्रह गोचरमा यतिखेर सूर्य नाम गरेका ग्रह कर्कट राशिमा विराजमान हुनुभएको छ। चन्द्रमा यतिखेर कर्कट राशिमा रहनु भएको छ। मंगल मिथुन राशिमा रहनु भएको छ भने बुध कर्कट राशिमा, बृहस्पति कर्कट राशिमा रहनु भएको छ, शुक्र कन्या राशिमा रहनु भएको छ भने शनि मीन राशिमा, राहु कुम्भ राशिमा र केतु भने आजको दिनमा सिंह राशिमा आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। अब हामी तपाईँको राशिफल आज कसरी व्यतीत हुन्छ, शास्त्रीय मर्यादामा रहेर खगोल शास्त्रमा आधारित भएका तपाईँका एउटा आशीर्वादहरू बताउँछौ। धेरैवटा रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, आजभोलि धेरै सज्जनहरूले रेडियो बन्द भएको छ, रेडियोमा कार्यक्रम बजाएन भने हाम्रो पात्रोबाट सनातन रेडियो नेटवर्कबाट सबैले कार्यक्रम सुन्न थाल्नु भएको छ, खुसीको कुरा चाहिँ। त्यही भएर तपाईँहरू जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, तपाईँको यतिखेर कार्यक्रम सुन्दै हुनुहुन्छ भने हाम्रो पात्रो एप्लिकेशनबाट सनातन रेडियो नेटवर्कबाट यो आवाज सुन्दै हुनुहुन्छ भने धर्म संस्कार र संस्कृति सम्बन्धी जिज्ञासा तपाईँ राख्न सक्नुहुन्छ र रेडियो सुन्दै गर्नु होला, उत्तर पक्कै पनि दिनेछु। यतिखेर भने ढिलो नगरिकन प्रस्तुत गर्छु आजका मेसादेबार राशिफल यस प्रकार रहेको छ। आज सबैभन्दा पहिलो राशि मेष राशिको लागि आज चन्द्रमा चौथो छन्। मन असाध्यै भारी हुन सक्छ, स्वास्थ्यले निकै दुःख दिन सक्छ, मनमा कता कता डर भएर चिन्ताहरू हुन सक्ने योग भएकाले विशेष सावधानी अपनाउनु राम्रो हुन्छ। पराक्रमिक योग रहेको छ, मानिसजनको आशीर्वाद प्राप्त राम्रो रहन्छ, लामो दीर्घ यात्राहरूबाट पनि सहज हुने योगहरू देखिन्छ, दिन सुखद बन्न सक्ने योग छ। अन्धमीको स्रोतमा वृद्धि रहनेछ, आजको दिनमा घरायसी सामानमा अलिकति मौज मस्ती गर्ने अथवा हुन्छ नि शोकिन खालको दिन रहेको छ मिथुन राशिको लागि। लग्नमा मंगल पनि छ, जग्गाको कारोबारमा पनि सकारात्मक ऊर्जा आउने योग रहेको छ। मन अति नै प्रसन्न रहनेछ, गर्दै आएका हरेक कामबाट तपाईँको लागि सहज हुनेछ, मान सम्मानमा वृद्धि हुन्छ, नबनेका कामहरू बन्दै जान सक्ने खालका योगहरू पनि आजको राशिबाट संकेत गर्नमा आजको राशिमा कर्कट राशिलाई देख्न सकिने योग रहेको छ। सिंह राशि हुनेको लागि लगानी सुरक्षित रहने डर हुन्छ आज, विशेष गरी औँसी पनि पर्नु तपाईँको लागि, बाह्रौं चन्द्रमा पनि पर्नु अलिकति अशुभ खालका संकेतहरू छन्। कुनै पनि काम गर्दै हुनुहुन्छ विशेष ख्याल गरेर अगाडि बढ्नुहोला, राम्रो हुन सक्छ। अन्यथा कामहरूबाट पनि केही उल्झनहरू आइपर्ने खालका योगहरू राशि सिंह राशिमा संकेत देखिन्छ। आजको दिन भगवानको नाम संकीर्तन गर्दै अगाडि बढ्नुहोला, शुभ हुन्छ। कन्या राशि हुनेहरूको लागि आज सामाजिक क्षेत्रमा उत्तरदायित्व वहन गर्ने योगहरू अवसरहरू प्राप्त रहन्छ। आज बृहस्पति आफ्नो राशिमा निच हुनु तथापि एकादश स्थानको चन्द्रमा गजकेश्वरी युगले भने व्यापार त वृद्धि गराउला, पठन पाठनमा कमजोरी हुन्छ, मन अति भारी हुन सक्छ, वैदेशिक कामको लागि भने रूकावट आउने संकेतहरू राशिमा देख्न सकिन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस्।

0: तपाईँको युग र श्रम भावना भएकाले विशेष सावधानी अपनाउँदै अगाडि बढ्नुहोला। तपाईँको लागि दिन शुभ र मंगलकारक राशि धनुलाई संकेत देख्न सकिन्छ। मकर राशि हुनेको लागि आजको दिन साथोङ घरको चन्द्रमा र गजकेश्वरी युगले उन्नति राम्रो छ, अधुरा कामहरू पूरा हुन्छन्, पठन पाठनमा असाध्य राम्रो मन जान सक्छ, सफल पनि भइने खालको युग छ, नयाँ कार्यको शुरूआत गर्दै हुनुहुन्छ, छडीको लागि शुभ होला, तर दीर्घकालीन भने आजको दिन अलि अशुभ तपाईँको लागि संकेत देखिन्छ। मन अतिरञ्जित रहने खालका योग छन्। 7:30 अन्तिम शनि हुनु यसै पनि अशुभ रह्यो र छैटौं ग्रहले शत्रु वृद्धि गराउनेछ, मान सम्मानमा आघात पुर्याउने खालका योग छन्। तपाईँले गरेका काम र कर्तव्यहरू प्रति अरूको चासो गुनासो वृद्धि रहन सक्छ। विशेष गरी सरकारी क्षेत्रमा काम गर्दै हुनुहुन्छ भने झुटो आरोप मुद्दा मामलाको सामना गर्नुपर्ने योग छ। र अन्त्यमा मेन राशि उनीहरूको लागि भने दिन असाध्य सुखद बन्दै जाने योग छ। आजको दिनमा मान सम्मानमा पनि वृद्धि रहनेछ भने आर्थिक ताकेका कामहरूबाट सफल बन्ने खालका योगहरू छन्। तपाईँको दिन आज सुखद बन्नुका साथ साथमा मन अति नै प्रसन्न रहने योग छ। साथीभाइ र दाजुभाइबाट सहयोग असत्य राम्रो हुने योग छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चतुर्वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँ र मेरो प्रत्यक्ष कुराकानी रहनेछ। अबको क्रममा हामी ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने

0: प्रयासमा लागिरहेका छौं। हामी निरन्तर छौं र तपाईसँग भएका विशेष कुराहरूको जानकारी अनि भूत भविष्य र वर्तमान समयका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेको छु। दुईटा नम्बर तपाईँको लागि हामीले खुल्ला गरिरहेका छौं। फोन गर्न सक्नुहुन्छ 98453 97658 यतिखेर कोही जिज्ञासु आउनु भएको छ। आज हामी हाम्रो पात्रोमा तपाईँले गर्नुभएका कमेन्ट पनि हेर्नेछौ, हिजो गर्नुभएका कमेन्ट पनि आज हेर्नेछौ। रेडियो एकदम राम्रोसँग सुन्दै रहनुहोला र हाम्रो पात्रो एप्लिकेशनबाट सुनिरहनु भएको छ र कमेन्ट गर्नुभएको छ भने त्यहीँबाट सुन्दै गर्नुहोला। म तपाईँलाई सबै कुराको जानकारी गराउँछु। कोही हुनुहुन्छ यतिखेर? राधे राधे हजुर।
1: राधे राधे गुरुदेव।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म शङ्ख सभाको पाँचपन्दमानाबाट महेन्द्र पुरी हजुर।
0: महेन्द्रजी कार्यक्रम सुन्दै हुनुहुन्छ आज पनि?
1: हजुर सुन्दैछु त, एकदम एकदम चासोको बस्तु छ त मेरो त।
0: है, के छ आज तपाईँको जिज्ञासा राख्नुहोस् अब।
1: आजको जिज्ञासा मेरो भान्जाको हेराउनु छ गुरुदेव।
0: अरू अरू जिज्ञासा होइन, भान्जाको हेर्ने आज?
1: आज भान्जाको त हेर्नु छ, अब जिज्ञासा त धेरै छन् गुरुदेव। म त हजुरसँगै बसिरहन पाए नि हुन्थ्यो जस्तो लाग्छ नि।
0: लु भन्नु त, एउटा के रहेछ जिज्ञासा? सबैलाई हुने खालको जिज्ञासा
1: नि। 60 साल असार 23 गते सोमबार,
0: 60 साल 23 गते सोमबार, कुन महिनाको त?
1: असार
0: 23 गते सोमबार, कति बजे?
1: 8:05
0: हजुर।
1: अनि जिल्ला चाहिँ भोजपुर जिल्ला।
0: बिहान कि बेलुका?
1: बिहान, अनि के अरे भोजपुर जिल्लाको कुलुङ भन्ने ठाउँमा हजुर।
0: भोजपुर जिल्लामा है। यहाँबाट हेर्दाखेरि 60 सालको असारको 23 गते 8:05 हस्ता नक्षत्रको चौथो पावबाट नाम जोडेको देखिन्छ। राशिको नाम ठगराज अथवा ठाकुर है, कन्या राशि हुन्छ। यतिखेर 23 वर्षको उमेरमा हुनुहुन्छ। राहु भन्ने ग्रह 26 वर्षसम्म चल्छ, संगत राम्रो छैन। लग्नमा बृहस्पति उच्च हुनु भनेको मान्छे राजा हुनु, राजा समानको मान्छे, धेरै उन्नति हुन्छ यो भान्जाको। तर आठौँ माङ्गलिक छ, केटीको पछि राएर भयो हैरान हुन्छ, बिग्रिन्छ, त्यहीँबाट भाग्य बिग्रिन सुरुवात गर्ने हो। बिहा भयो कि भएन? भएको छैन। आठौँ माङ्गलिक शान्ति गराएर अगाडि बढ्नु होला, अनि बल्ल राम्रो हुन्छ। र लग्नमा बृहस्पति भएको मान्छे कमी कमजोरी हुँदैन, यो आठौँ माङ्गलिक शान्ति गरेर अहिले राहुले सङ्गतहरू बिग्रिन सक्छ। राहुको शान्तिहरू गर्ने, राहुको पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने राम्रो हुन्छ है।
1: अनि बाहिर जानु कस्तो छ होला?
0: विदेशको लागि राम्रै हुन्छ, राहुको शान्ति गर्नुभयो भने।
1: राहुको चाहिँ शान्ति गर्नै पर्यो
0: हजुर।
1: अनि घरको वास्तु चाहिँ कस्तो होला?
0: वास्तुको लागि चाहिँ नराम्रो छैन, सबै कुरा ठिक छ। एउटा माङ्गलिक शान्ति र राहु शान्ति गर्नु यो भान्जाको लागि कुरा एकदम राम्रो छ, आत्तिनु पर्ने छैन है।
1: हजुर,
0: अरू केही छ कि छुट्यौ?
1: छैन, अब आजलाई यति नै। फेरि फोन धेरै लागो भएन पनि, फेरि अलिक
0: है डर पनि लाग्छ होइन?
1: हजुर हजुर, यसो गर भने लाग्छ त, अब कसो गर्नु गुरुदेव?
0: हुन्छ, अहिले छुट्टिन्छु। राधे राधे।
1: राधे राधे गुरुदेव।
0: कार्यक्रममा यतिखेर हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामीले सकभर भनेका छौ, आफ्नो बारेमा हेराइदिनु है भनेका छौ। अब अलिअलि मान्दिनुहुन्न, कति कराउने क्या? गुरु त रिसाउन थाल्नुभयो आज भोलि भन्नुहुन्छ। रिसाएको होइन नि, तपाईँलाई मैले भनेको मात्रै हो क्या। रिसाउने रिस भनेको छुट्टै हुन्छ, तपाईँलाई बुझाउनको लागि अलिक म प्रष्ट बोल्छु। मलाई अरू जस्तो त चिप्लो बोल्न आउँदैन क्या, होइन? हजुर हो त नि, हो हजुर आइसियो, गइसियो, मलाई आउँदैन त्यस्तो, म ठ्याक्कै बोल्छु, भएको कुरो बोल्छु, सक्यो काम। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा उपस्थित हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे श्याम हजुर।
2: राधे श्याम गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: दार्चुलादेखि रामचन्द्र भट्ट, दार्चुला सलिसगढी खलाबाट गुरु।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: रेडियो।
0: अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: मेरो भाइको छोराको बारेमा।
0: भाइको छोरा भतिज?
2: हजुर हजुर।
0: साल महिना गते समय भन्नु त?
2: 2070 साल 70 साल। वैशाख महिना?
0: वैशाख महिना।
2: 22 गते
0: 22 गते
2: आइतबार
0: आइतबार
2: बेलुका 5:50 काठमाडौँको थपथली हस्पिटल गुरु
0: 5:50 बेलुका हुँदैन कि साँझ हुन्छ कि तोम्रो भाषामा भाषा होइन
2: भाषा 5:50 काठमाडौँको थपथली
0: काठमाडौँ थपथली छोरा होइन दबाट नाम आउँछ दयाराम कुम्भ राशि हुन्छ एकादशीको दिनमा जन्म छ असाध्य एकहरो असाध्य भेडो असाध्य जिद्दी असाध्य अहिलेको यो बेलामा शनि चलेर छ वर्ष दस महिना पछि भनेको 7 वर्ष पछाडि शनि लागेर पढाइमा ढुट्टो छ पढ्दैन भनेको मान्दैन घरमा घरमा पितृको दोष छ वास्तु बिग्रिएको छ घर परिवारमा कुरा मिल्दैन तपाईँको यो बच्चाको बाबुआमाको सम्बन्ध राम्रो हुँदैन धेरै कुरामा बिग्रिएको छ बुझ्नुभयो धेरै कुरामा बिग्रिएको छ विशेष ध्यान दिनुहोला ग्रहको शान्तिहरू गर्ने ग्रहको पूजा पाठहरू गर्ने गर्नु राम्रो हुन्छ है मैले के भने शनिको गर्ने सूर्य गर्नेको शान्ति गर्ने अङ्गारेको शान्ति गर्ने सबै कुराको शान्ति गर्नुपर्छ है तीन अङ्क राम्रो हुन्छ रातो कालो रङ राम्रो हुन्छ दक्षिण पूर्व राम्रो हुन्छ अहिले छुट्टिन्छु राधे राधे
2: गुरु भविष्यमा के विषय पढ्दा राम्रो होला गुरु
0: पहिले शान्ति गरेर फेरि हेरौँ न एकचोटि शान्ति गरौँ न यत्रो यत्रो ग्रह बिग्रिया छ भने मैले अब तपाईँले शान्ति कसरी गर्ने तपाईँलाई थाहै छैन तपाईँको गाउँको बाउलाई आउँदै आउँदैन के गर्ने शान्ति राधे सेमा भन्थेमा वास्तु पनि बिग्रिएको छ पहिले शान्ति गरौँ न ल यो पहिले ग्रह शान्ति गरौँ अनि फेरि हेरौँ क्या तपाईँहरूलाई एकैचोटि गुटुङ टुङ टुङ टुङ टुङ भन्दैछ केही पनि गरौँ न भनेर के अर्थ हुन्छ भन्नु त यो कार्यक्रम भनेको यो सामान्य फोन गरेर सामान्य सोधेर घर बस्ने होइन नि यो सामान्यतया सोधेर तपाईँले हेराएर शान्ति गर्नु भएन भने हेराएर चाहिँ अर्थ लाग्दैन किन फोनमा त घन्टौँ चाहिँ दुःख गर्ने भन्नु त जसले शान्ति गर्न मन लाग्छ त्यसलाई फोन गर्नुहोला मैले धेरैचोटि भनेको छु नि तपाईँहरूलाई होइन अब तपाईँ जब कि शान्ति नै गरेन तपाईँको मनसाय नै छैन छ त गर्नु छ शान्ति हजुरको होइन हजुरको भतिजो हो अनि सुनेर भनेको मान्दैनन् मान्छे अलिकति धारणको गर्नुपर्छ क्या मैले यो हिसाबमा भनेको तपाईँको यो मैले चिना हेरिरहेको छु नि यो घरका मान्छेलाई धर्म भनेको के थाहै छैन कम्तीमा दार्चुला जस्तो राम्रो जिल्लामा हुनुहुन्छ मल्लिकार्जुनको धाममा हुनुहुन्छ मल्लिकार्जुन स्वामीको चाहिँ जिल्लामा हुनुहुन्छ भने कम्ती उहाँको नाम त गरिदिनु अलिअलि कम्ती उहाँको लागि त थोरै यति केही त गरिदिनु कम्तीमा बिहान बेलुका बत्ती त बाल्ने गर्नु घरमा खै अनि अनि चिना हेराउने लु लु बाजेले के भन्छ भन्ने हेराउने लु गुरुले के भन्छ भन्ने हेराउने यो हेराएर मात्रै हुँदैन हजुर म तपाईँसँग रिसाएको होइन तपाईँलाई भनेको क्या मैले यो शब्द मैले तपाईँलाई भनिरहँदाखेरि दार्चुला जिल्लालाई मात्रै भनेको छैन नेपालभरिको मान्छेलाई भनिरहेको छु मैले बुझ्नुभयो कि भएन अथवा वास्तु पनि बिग्रिया पृथ्वी पनि बिग्रिया ग्रह पनि बिग्रिया वर्त पनि भन्नुपर्छ कवच पनि हाल्नुपर्छ अब संसार छ अथवा सबै म तपाईँलाई भन्छु केही भनेको मान्नुहुन्न हो कि भन्नु त फोन गर पहिले ग्रह शान्ति गरौँ तपाईँहरू खालि फोन गर्छु भनौँ अनि फोन गर्नुहुन्न अनि यहाँ चाहिँ ठिक्क पाएर होइन क्या मलाई नै फोन गर्नुपर्छ भन्ने छैन मैले नि ग्रह शान्ति गर्नुपर्छ भने जसले गराए पनि राम्रो गुरुहरूलाई कम्तीमा घरमा 5-7 गुरुबा बोलाएर राम्रोसँग पूजापाठ गर्नुभयो भने कति राम्रो हुन्छ घरमा ग्रह शान्ति गर्नु सत्ता लगाउनु सब पोजिटिभ भाइ बहिनी सबै बुझ्नुभयो कि भएन त्यही भएर तपाईँले राम्रोसँग शान्ति गर्नु पूजापाठ गर्नु मैले धेरै कुरा तपाईँलाई भने यो तपाईँलाई भनेको होइन तपाईँलाई एउटा माध्यम पारेर नेपालभरिका श्रोतालाई भनेको फेरि हो बुझ्नुभयो नि तर हजुरको यो जुन छोरा हो उसको घरमा चाहिँ धर्म घरमा छैन मल्लिकार्जुन स्वामीको जिल्लामा जन्मिने मान्छे भाग्यमानी हुन्छ भलै भौतिक रूपमा अलिकति पहाडी जिल्ला होला दार्चुला विकसित कम होला तर पनि नेपालको तुलनामा दार्चुला जिल्ला धेरै उत्कृष्ट जिल्ला हो यो यो यो कुरा तपाईँले बुझ्नको लागि अलिकति अध्यात्ममा गढिनुपर्छ मल्लिकार्जुनको बारेमा पढ्नुपर्छ मल्लिकार्जुन धामको बारेमा थोरै अनुसन्धान गर्नुपर्छ बल्ल बुझ्नुहुन्छ तपाईँहरू सोच्नुहुन्छ एउटा मन्दिर त हो नि अन्त छ नि मन्दिर होइन माथि माथि चाहिँ शिखर त हो नि जङ्गलको टापुरा के छ र त्यहाँ धेरै कुरा लुकेको छ हजुर तपाईँको शरीरमा के छ तपाईँको शरीरमा अगाडिबाट हेर्दा के देखिन्छ? टक्क लाएर हिँड्नुहुन्छ, चिटिक्क परेर हिँड्नुहुन्छ, होइन? कति राम्रो देखिन्छ, होइन? तर तपाईँ भित्र कति फोहोर छ थाहा छ? हो, त्यस्तै गरी मान्छेको स्वरूप मात्र हेरेर भएन, जिल्ला मात्र हेरेर भएन, मल्लिकार्जुन शिखर मात्रै भन्न भएन, त्यसमा ठुलो शक्ति लुकेको छ। त्यही भएर तपाईँहरू जति पनि कार्यक्रम सुन्नुहुन्छ, तपाईँले अहिले जति पनि हेराउनुहुन्छ, राम्रोसँग शान्ति स्वस्ति पूजापाठ गर्नुभयो भने तपाईँ भित्रको मैल, तपाईँ भित्रको नकारात्मक भावलाई सकारात्मक पार्ने काम मात्रै गर्ने हो वेदको मन्त्रले। तपाईँले चाहिँ सुन्ने हो वेदको मन्त्र, सुने तपाईँको कानबाट चाहिँ आनन्द लिने हो, तपाईँको नाममा भगवान्लाई वेद पाठ गरेर सुनाइदिने हो वेदका मन्त्रले, अनि भगवान्ले तपाईँलाई के गर्छन्? सकारात्मक भाव दिन्छन्, होइन र? पहिले हातले चाहिँ सामान लाएर कपडा धुनु पर्थ्यो, आजभोलि मेसिनमा हालिदियो भने सरेर साफ हुन्छ, होइन? हो नि, ग्रह शान्ति गरे त्यस्तै राम्रो हुन्छ। तपाईँहरू बुझ्नुहुन्न, अनि कहाँ गरेर हुन्छ भनौँ? यता अरू अरू कुरामा चाहिँ विश्वास गरौ, धर्म कर्म शास्त्रलाई विश्वास नगर। ल छुट्टी मैले ल धेरै कुरा भने, राधे श्याम, दार्जिलिङ आएको बेला भेट्नुपर्छ है बड्डो। ल हुन्छ, राजे
2: राजे,
0: तपाईँहरू बोलाउनुहुन्न, गोकुलेश्वरमा आएर म 12-15 दिन बसेर आएको, तपाईँ आउनु भयो नि त बेला?
2: म त्यति बेला थिएन, गुरु घरमा थिएन, त्यसैले हजुरसँग भेट
0: भयो। सबैले भन्ने फेरि यतिकै आएन भने लाज हुन्छ, भनौँ, म थिइनँ नि भनौँ, सबैले होइन, फेरि आउँला। धेरै मान्छेले फोन गर्नुभयो भने हामी दार्चुला पनि आउँछौ। दार्चुलामा आउँदाखेरि मल्लिकार्जुन धाममा तलपट्टि धाममा गएर ग्रह शान्ति गर्ने हिसाबले आउने तयारी गरिरहेको छौँ हामीले, तर तपाईँहरूले आउनु भन्नु पर्यो क्या। सबैले एकजना फोन गरेर के गर्ने, यहाँदेखि तपाईँले एकजनाको लागि बोलाउनु भयो भने त यहाँबाट तपाईँको त्यहाँ दुई दिन लाग्छ, अनि कसरी आउने भन्नु त? एकजनाको लागि सबै जिल्लावासीले फोन गरेर ज जसले कार्यक्रम सुन्नु भएको छ, ज जसलाई हेराउन मन छ, ज जसलाई त्यो मल्लिकार्जुन धाममा आएर ग्रह शान्ति गर्न मन छ, त्यस्तोले बोलाउने हो। हामी अब टिम लिएर आउँछौ, ग्रह शान्ति गर्छौ। अब तम्रोतिरका बामनहरू मासु खाँदा छन्, के गर्ने हो त, होइन? म फेरि मासु खानेवाला बामनलाई बामनै नम्यान्दो, के गर्ने हो त? ल निकिरिया तखाइ छन् तम्रोतिरका बामन, अहिले बिदा हुने हो। राधे राधे, कार्यक्रममा हुनुहुन्थ्यो दार्चुलाबाट, आज हामी उहाँसँग राम्रो कुराकानी गर्यौं। वास्तवमा यस्तै यस्तै छ, अब धेरै कुरा नभनौँ, अहिले भनिसकेको छु, कति गाली गर्नु है। भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासा र समस्याको समाधानहरू गर्ने प्रयास गर्छौ हामी हरेक दिन। तपाईँहरूलाई जानकारी दिँदै हामी अगाडि बढ्ने प्रयास गरिरहन्छौ। ब्राह्मण हो हामी त, कुलको परम्परादेखि मासु खाँदै आएको, भोक पनि लाग्छ, कुलले पनि हामी त मासु खान्छन् भन्छन् कोही कोही ब्राह्मणहरू। त्यति सामर्थ्य छैन कुललाई, वैदिक मन्त्रले पढेर सात्विक भोग दिनलाई तामा त्यति ताकत छैन भने के ब्राह्मण हुनु त? तपाईँको देवतालाई वेदको मन्त्र पढ्नुहोस्, पुकार्नुहोस्, अनि भन्नुहोस् आजदेखि तपाईँ मेरो कुललाई, म आजदेखि अरूको हत्यारे हिंसा गर्दा पाप लाग्यो मलाई, आजदेखि तपाईँहरू सात्विक भोजन खानुहोस्। के खाने? लड्डु खाने, नरिवल खाने, केरा खाने, अथवा चाहिँ सुन्तला खाने, अथवा खिर खाने, अथवा पुवा खाने, के हुन्छ अरू, होइन, मालपुवा खाने, के हुन्छ त्यो खानुहोस् भन्ने हो। त्यति गर्न सक्नु पर्यो नि आफ्नो कुललाई, फकाउन सक्नु परेन, फकाउनै चाहनुहुन्न, समस्या यो हो क्या, फकाउनै चाहनुहुन्न तपाईँहरू। हाम्रो पनि त कुल होला, म सुविधी हो, सुविधीहरूले मासु काटेर खान्छन् मलाई थाहा छ, सुविधी कुल परम्परामा हाम्रो त, हामी त दारै मस्ट भन्छन् फेरि होइन, खान्छन् हामी त, म पनि त्यही सुविधीको खलक, मेरै खलकले काटेर खान्छ, तर म खान्न, मेरा पनि कुल त खुसी छन् त आजसम्म। कुल खुसी हुनु भने के हो? तपाईँ घरमा छोरा जन्मिनु, तपाईँ घरमा छोरी जन्मिनु, तपाईँ घरमा खाना लाउनु दुःख नहुनु, आमा बाबु सुखी रहनु, आमा बाबुलाई पाल्न पाउनु, आमा बाबुलाई सेवा गर्न पाउनु, ए नै कुल खुसी हुनु भने, अनि तपाईँ पनि खुसी हुन चाहनुहुन्छ भने अब कुललाई प्रसन्न पार्नुहोस्। तर कुललाई भन्नुहोस् तपाईँलाई प्रसन्न पार्छु, तर यो कामबाट मलाई छुटकार। कुल हो नि, हो कुल भनेको अभिभावक हो नि, अनि अभिभावकले त पाप गर भन्छ कहिले भन्दै भन्दै त्यस्तो हामीले नजानेर हो। त्यसो भएको हुँदा सबैजनाले ध्यान दिउँ यस्ता कुरामा, म यस्तै कुरामा जोडिरहेको हुन्छु, अरू के भन्ने तपाईँहरूलाई, यही भन्दा यति यही त मान्नु भएको छैन, अरू कति भन्ने है। कार्यक्रम एकैछिन विश्राम पछि उपस्थित हुन्छु, सँगै रहनुहोला।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नछुटाउनुहोला। के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
4: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँलाई पुनः स्वागत गर्दै उपस्थित हुन्छु। अब तपाईँले ध्यान दिएर सुन्नुपर्ने एउटा कुरो आयो। हिजो हामीले के भन्यौं, घण्टा कर्ण चतुर्दशी अनि गथामुङ्ग चढ्ने पूजा भन्यौं, यो विशेष गरी नेवार जातिले परम्परा विशेष मनाउनुहुन्छ भन्यौं। मलाई निराज श्रेष्ठले सल्यानबाट लेख्नु भएको छ, धेरै कुरा छन्। राधे राधे सबैमा, म सल्यान खलङ्गामा सनातन रेडियो मार्फत सुन्दैछु। आजदेखि सल्यान खलङ्गामा नेवारहरूको जात्रा पर्वहरू शुरू हुँदैछ। आज बिहान घण्टा कर्ण चतुर्दशीका दिन गथा मंगलको प्रतीक स्वरूप पातीबाट पुतली बनाई दो बाटोमा राखी बाटो छेक्ने र उक्त पुतली बाटो हिँड्ने सबैले दान गर्नुपर्ने हुन्छ भन्ने, घर घरबाट दान स्वरूप विभिन्न गेडागुडी सहित कालो कपडा र पुतलीलाई पुतली बनाई गएर शान्ति गर्ने र साँझमा लुतो फाल्ने र कुखुराको भाले चोरेर लाखेको पूजा गरी लाखे जात्राको शुरूआत हुन्छ। तर अपसोच नेवार बाहेकका व्यक्तिहरूले सल्यानमा साउन शुरू हुने बित्तिकै लाखेनाथ देखाएर पैसा असुल्ने गलत चलन चलेको छ भन्नुभएको छ। यसलाई विशेष ध्यान दिनु होला सल्यानवासीले। हिजोको दिनमा कमेन्ट गर्नुभएको रहेछ परमानन्द प्रेमानन्द सापकोटाजीले, राधे श्याम गुरूदेव, म प्रमानन्द सापकोटा कमलनगर नारायण घाटबाट सुनिरहेको छु। जन्ममिति बाल स्थान यकिन छ तर समय यकिन नभएका हामी जस्ता अलिक पुरानाहरूले भूत भविष्य कसरी हेर्न मिल्ला भन्नुभएको छ। समय नै छैन भने जन्मकुण्डलीहरूमा हुन सक्छ, जन्मकुण्डली छ भने, जन्मकुण्डली नै छैन भने चाहिँ अलिक गाह्रो हुन्छ है। धेरैलाई आज औँसी हो ग्रहण लाग्छ भन्ने हल्ला छ। वास्तविक यो ग्रहणको हल्ला के हो यसको पनि हामी आजै अहिले भर्खरै जानकारी गराउँछौ। हिजोकै कमेन्ट छ एउटा, त्यो पढेर अनि आजको कमेन्टतर्फ लाग्छु म। जय श्रीमनारायण गुरुदेव, म सुरेश राज पूजा कञ्चनपुर ओझा लेख्नु भएको होला, पूजा लेख्नु भएको छ। कञ्चनपुर जिल्लादेखि गुरुदेव, मेरो एउटा जिज्ञासा थियो। पितृ शोक परेको बेला पितृको दियो दक्षिण दिशातर्फ फर्काएर बाल्नुपर्छ भन्नुहुन्थ्यो गुरुहरूले, र पितृको पूजा र पितृतर्पण कुन दिशा, पितृको जप कुन दिशातर्फ फर्केर गर्नुपर्छ? दक्षिण दिशै हो। श्राद्ध गर्दा पनि श्राद्ध गर्ने मान्छेले दक्षिण फर्केरै गर्नुपर्छ भन्नुभयो, त्यही प्रश्न गर्नुभएको रहेछ। अनि अर्को प्रश्न छ, बिहान र बेलुकाको दियो बाल्दा कुन दिशातर्फ फर्केर बाल्नुपर्छ गुरुदेव? जय श्रीमनारायण। पितृको लागि हो भने दक्षिणतर्फ फर्काउने, अन्य समयमा भने पूर्व फर्काउने, नभए आफूतिर भगवानतिर फर्काउँदा हुन्छ। आजको कमेन्ट मधुजीले लेख्नु भएको छ, हातमा त जोड्नु भएछ राधे राधे। प्रियङ्काजीले राधे राधे गुरु, जन्ममिति ईस्वी सन भनेर लेख्नु भएको छ, अनि जन्ममिति विक्रम सम्वत भनेर लेख्नु भएको छ, जन्म समय लेख्नु भएको छ, जन्म स्थान यासुक रुस भन्नुभएको छ, रुसमा जन्मेको मान्छेको चिना हेर्न खोज्नु भएको छ। दिउँसो सम्पर्कमा आजै आउनुहोला, आज हामी दिनैभरि तपाईँको सेवारत छौं। 9:30 बजे पछाडि नै आज हामी अफिसमा रहेर तपाईँको सेवा गर्छौं दिनैभरि। गुरु राधे, किन हो गुरु कार्यक्रम चलेन त भन्नुभएको छ टेक बहादुर भुजेल। अब कहाँ कार्यक्रम चलेन, हामी कार्यक्रम चलाइरहेका छौँ, थाहा भएन। दुर्गा राणा पहिलेजीले लेख्नुहुन्छ, जय जय श्रीमन्नारायण गुरुदेव, म दुर्गा राणा पहिले भोजपुरबाट ज्ञानको भण्डार रेडियो सनातनबाट ज्योतिष दर्पण कार्यक्रम सुनिरहेको छु। जिज्ञासा आज लाग्ने ग्रहण र औँसी बारे केही प्रस्ट्याइदिनु हुन अनुरोध गर्दछु, जानकारी दिनुभएकोमा आभार सहित नमन, जय जय श्री राधे गुरुदेव भन्नुभएको छ। आज मैले यही कुरालाई हिजै बेलुका सुने अनि मैले धेरै हल्ला पछि मैले यो हिजो फेसबुकमा पनि देखिदिएको छु। अहिले पनि भने यसपालि के हुन्छ भने ग्रहण लाग्ने भनिन्छ नि होइन, ग्रहण भनेको के हो पहिले यो बुझ्नु तपाईँले। ग्रहण भनेको ग्रहको गतिलाई मापन गर्दा खगोलीय शास्त्रमा ग्रहणको प्रभाव देखियो भने है, अनि बल्ल हामी के भन्छौ अरे ग्रहण लाग्यो भन्छौ होइन। तर ग्रहणै छैन, ग्रहणै छैन, अब कसरी ग्रहण लाग्छ भन्नु त। अब यो नेपालबाट, भारतबाट, भुटानबाट यो आजको ग्रहण देखिँदैन। ग्रहण हुन सक्छ औँसी पूर्णिमा, काहीँ न काहीँ ग्रहण लागिरहेको हुन्छ, तर हामी नेपालमा छौं, हामी भारतमा छौं र हामी भुटानमा छौं भने ग्रहण लाग्दैन।
अनि के उखान छ तपाईँलाई उखान थाहा छ कि छैन? देखिएको ग्रहण सुनेको सूतक होइन के अरे यसो के उखान छ क्या? सुनेपछि सूतक झुठो लाग्छ, ग्रहण देखेपछि बार्नुपर्छ। अब जब कि नेपालबाट देखिँदै देखिँदैन भने किन बार्नु पर्यो, किन हल्ला गर्नु पर्यो होइन? अब यो विशेष गरी यो 2083 सालमा तपाईँहरूले बुझ्नु होला, एकदम सुन्नुहुन्छ कार्यक्रम तर बिर्सिहाल्नुहुन्छ। 2083 सालभरि नै नेपालमा ग्रहण छैन, यति रुकाउनुहोस् तपाईँ होइन। त्यही भएर तपाईँहरूले यो ग्रहणको बारेमा चाहिँ मैले तपाईँलाई फेसबुकमा पनि राखिदिएको छु, तपाईँहरू हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्ने र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका जानकारी दिन मात्रै कार्यक्रम सुन्ने होइन, यो चर्चा परिचर्चा हामी संस्कारको बारेमा पनि कुरा गर्छौँ। दैनिकी काममा चाहिने अति महत्वपूर्ण कुराहरूलाई पनि हामी तपाईँहरूलाई जानकारी दिन्छौँ। अब कति गुरुहरूले के भन्नुहुन्छ, आज ग्रहण लाग्यो भने पुरै हल्ला गरिरहनु भएको छ भन्ने खबर आउँछ, तर कतिले के गर्नुहुन्छ फेसबुकमा युट्युबमा टिकटकमा पैसा कमाउनको लागि आज ग्रहण लाग्दैछ भनौँ न, भित्र गएर हेर्यो भने यहाँ नेपालमा होइन अरू जिल्लामा अरू देशमा भन्नुहुन्छ। त्यो भएपछि के हुन्छ, मान्छेलाई भ्रम भयो नि त, हेर्न पर्यो नि त मान्छेले, त्यो गर्न सकभर नगर्नको लागि मैले हात जोडेँ तपाईँहरूलाई। हामी गुरुहरूले यसरी झुक्क्याउने काम गर्न हुँदैन कि, सत्य कुरा भनिदिनु न, ड्याङ ड्याङ ड्याङ ड्याङ भनिदिनु न, के फरक पर्छ र? मलाई कहिले काहीँ के याद आउँछ भने हामीलाई पढाउने गुरुहरूले के भन्नुहुन्थ्यो भने, ए बाबु ज्योतिषहरू फ्याक्ट्री बोल्नुहुन्न है फेरि भन्नुहुन्थ्यो क्या, किन गुरु भने कहिलेकाहीँ अप्ठ्यारो पर्छ नि त, भएको कुरा बोल्दा पनि कहिलेकाहीँ त्यो मान्छेलाई साथमा अरू मान्छे आएका हुन्छन्, फ्याक्ट्रीहरूले सुन्यो भने त बर्बाद हुन्छ नि, एकदम सम्हालेर बोल्नुपर्छ भन्नुहुन्छ। म अलिक प्रश्न पनि बोलिदिन्छु, फेरि प्रश्न बोल्नै पनि पर्छ यसो कुरो है। अब हामी तपाईँको फोनतर्फ लाग्छौँ, केही कमेन्टहरू भए हामी अझै पनि हेर्ने प्रयास गर्छौँ। तपाईँ सनातन रेडियो नेटवर्कबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई दैनिक सुन्न सक्नुहुन्छ र तपाईँ कमेन्टहरू पनि दैनिक सुन्न सक्नुहुन्छ, हामी समय समयमा हामी तपाईँको गर्छौँ, कार्यक्रम सञ्चालन गर्छौँ।

0: मेरो भविष्य मम्मीको बक्की एक गते हुन्छ बस्की वार्षिकी लेख्नु भएको हो कि कुन दिशातिर फर्केर दीप जलाउने हो मलाई जानकारी गराइदिएपछि आभारी हुने थिएँ गर्दै भन्नुभएको छ। अब यो मम्मीको अनि ब आदि छ अनि कि वार्षिकी लेख्न खोज्नु भएको उहाँले मैले बुझे अनुसार वार्षिकी कर्म भनेको त दक्षिण फर्केर गर्ने नि श्राद्ध हो नि वार्षिकी भनेको त वार्षिकी भनेको त एकोदिष्ट श्राद्ध हो सबै एकोदिष्ट श्राद्ध हुन्छ त्यहाँ चाहिँ तर्पण पछि दिइन्छ त्यति फरक हो अरू के फरक हुन्छ र वार्षिकीमा केही हुँदैन है तपाईँहरूले ध्यान दिनुहोला। अब हामी तपाईँको फोनतर्फ लाग्छौँ फोनमा कोही जिज्ञासु आएर अघिदेखि प्रत्यक्षरत हुनुहुन्छ हामी उहाँलाई स्वागत गर्छौँ। राधे श्याम कहाँदेखि को बोल्दै हुनुहुन्छ को बोल्दै हुनुहुन्छ लक्ष्मीजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले अनि खादबारी एफएममा कार्यक्रम आउँछ कहाँ आरे घर तपाईँको अनि कति मेगाहर्ट्जबाट कार्यक्रम सुन्दै हुनुहुन्छ नाइन्टी फाइभ खादबारी हो कि सङ्घर्ष भयो त खादबारीमा रहेको शङ्खुब सभा एफएम भन्नु न रेडियोको नाम बिर्सि नि अनि अस्ति हामी खानबारी आएर 22-25 दिन बस्यौँ आउनुभयो भेट्न ए ल ल ठिक छ ल त्यहाँ आउँदा भेट पैसा खर्च हुन्थ्यो है के गर्ने गाह्रो छ त आउनु पर्यो जानु पर्यो त्यत्रो उकालो आउनुपर्छ होइन ल ठिक छ अहिले भन्नु त साल महिना गते समय कसको हेर्न चाहनुहुन्छ एकचोटि फोन राखेर फेरि रेडियो सुनेर के चाहिन्छ सबै कुरो कपीमा लेखेर फेरि फोन गर्नु होला अहिले छुट्टिन्छु राधे राधे त्यही त तपाईँले भनेको भएको छैन एकचोटि फोन राख्नु म भन्छु नि मेरो है हामीसँग हुनुहुन्थ्यो आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ हामी प्रत्यक्ष रूपमा तपाईँसँग कुराकानी गर्छौँ मैले फेरि पनि भने तपाईँहरूले कपीमा लेखेर आउनु है लेखेको छु भन्न हुँदैन कपीमा लेख्ने बेला प्रष्ट रूपमा साल महिनाको नाम गते सबै कुरा लेखेर सम्पर्कमा आउनु होला कोही जिज्ञासु हुनुहुन्छ स्वागत गरिहाले जय श्री कृष्ण
1: ए
0: राधे राधे को बोल्दै हुनुहुन्छ कहाँदेखि हजुरको शुभ नाम सुस्मिता जी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ त्यही त रेडियो एफएम त हो त नि कुन रेडियो सुन्नुहुन्छ भनेको हजुर कसले भन्यो यहाँ कार्यक्रममा फोन गर्दा भागी हेर्नुहुन्छ भन्दा कहाँनिर पर्छ घर
1: मेरो भोजु क्या
0: पहिले पहिले कार्यक्रम सुन्नुहुन्थ्यो कहिले काहीँ अनि त्यहाँबाट फोन नम्बर राखिरहनु भएको थियो अनि आज कार्यक्रम सुन्नु भएको होइन ल भन्नु त कसको बारेमा हेर्नुहुन्छ कति सालमा जन्मिनु भयो कपीमा सबै कुरा लेख्नु भएको छ कि छैन ल भन्नु त लेखेको कुरा
1: 2064
0: के लेख्नु भयो भनौँ न
1: अनि मङ्गलबार जन्मेको
0: अनि
1: समय जन्मेको समय दिउँसोको 3 बजे
0: ठ्याक्कै 3 बजे हो
1: हजुर 3:30 बजे
0: अनि 3 बजे भन्ने हो त 3:30 बजे भन्नु पर्दैन कुन जिल्लामा
1: भोजपुरमा
0: तपाईँले आफ्नै हो यो राष्ट्रको नाम लक्ष्मी छ कि लाल कुमारी छ चन्द्रकुमारी थापा मिन राशि हेर्नुहुन्छ धेरै फरक परे त मिल्दैन तपाईँ घरमा चिना छ नि होइन तपाईँको अनि कुरै मिल्दैन यो 64 सालको जेठको 1 गते जन्मिने मान्छेको मिन राशि हुँदै हुन्न पुरै फरक पर्यो धेरै फरक पर्यो कि एकचोटि बाबा आमालाई सोधेर फेरि फोन गर्नु ल

0: यही मम्मी यही हुनुहुन्छ।
1: खै मम्मीले फोन दिन्छ,
0: गुरु दर्शन।
1: राधे राधे माताजी।
0: हजुर
1: हजुरको छोरी कति सालको जन्म हो छोरीको?
0: चौसठी साल जेठे गते।
1: के बार थियो?
0: मङ्गलबार।
1: मङ्गलबार कि मङ्गलबार?
0: हजुर।
1: अनि कति बजे भएको जन्म हो?
0: बेलुकाको 3:30 कि
1: रातिको कि दिउँसोको?
0: दिउँसोको।
1: भोजपुरमा भएको जन्म हो?
0: हो।
1: अनि गुरुबाहरूले के नाम भन्नुहुन्छ तपाईँलाई? नारायण गर्दा नाम के राख्नु भएको थियो?
0: चन्द्र, चन्द्र कुमारी।
1: फरक पर त कि तपाईँ झुकिनु भयो आमा?
0: होइन, चन्द्र नै हो नाम, चन्द्र नै जुरो भन्नुहोस्, चन्द्र नै राख्नु।
1: के नाम हेर, के राशि हेर्ने गर्नु भएको थियो? छोरीको लागि कहिले कहाँ राशिफल सुन्दा रेडियोतिर पत्रिकातिर के हेर्ने गर्नुभएको थियो? अहिलेसम्म तपाईँको घरमा कहिले ग्रह शान्ति गर्दाखेरि राशि के भन्ने गर्नुभएको छ छोरीको? छोरीको बोलाउने नाम के छ? ब्राह्मणले नामै सोध्दैनन् होइन? यति गाह्रो छ त यो संसार के गर्ने। अनि मैले भन्न खोजेको, तपाईँले अहिलेसम्म कहिले काहीँ रुद्री पूजाहरू कहिले काहीँ केही गर्ने गर्नु भएको छ नि घरमा होइन? त्यो बेला तपाईँको छोरीको अहिले बोलाउने नाम चाहिँ के छ?
0: सुस्मिता थापा।
1: भनेपछि राशिको नाम चाहिँ चबाटै हेर्ने गर्नुहुन्छ। मैले आज भने तपाईँ आमा बोलेको भएर मैले यही हेरिदिन्छु, हेर्न त मिल्छ मिल्दैन थाहा भएन। 64 सालको जेठ महिनाको 1 गते मंगलबारको दिन 3:30 जन्मिने बच्चाको नाम लबाट नाम आउँछ, लक्ष्मी नाम राख्नु होला, मेष राशि हुन्छ। चतुर्दशीको दिनमा जन्म भएको छ, हो त यो? आमालाई त्यति थाहा छैन होला, त्यो जेठ महिनाको चतुर्दशीको युगमा जन्म भएको छ। सातो माङ्गलिक असाध्यै नक्कली छिन्, पढ्नै मन गर्दिन, अब भएको त भन्नु पर्यो होइन? काम गरेर छोरी भन्यो भने म सुक्का हाँसेर जान्छु, पढ भन्यो भने रिसाएर जान्छु होइन? अनि 8 चन्द्रमा त चिसो लागिरहन्छ, पहिले झन्ने झन्ने मरेर बाँचेकी छोरी होइन त यो? सातो माङ्गलिक छ, केटाहरू हेरिसकेका छिन्, के गर्ने अब? सानै उमेरमा भन्नुहुन्छ तपाईँहरू छोरीको ग्रह बिग्रिसकेका छ, खै छैन फोन दिन त? ए नानी, ग्रह त बिग्रिया छ है, ग्रह शान्ति गर्नु पर्यो, ग्रहको पूजा पाठ गर्नु पर्यो है। केटाहरूसँग बोल्न भएन, पढ्न मन लाग्दैन कि अब यसपालि बिहे गर्ने हो त? अनि टाइम भएन भने किन फोन बोले त? अनि छाडै छु त टाइम भएन भन्ने कुरा कति साह्रो हो र कति साह्रो र गिलो भनेकै छैन मैले। अब तपाईँलाई आफै थाहा रहेछ बिहे गर्ने बेलै भएको छैन, बिहे गर्ने बेला नभएको मान्छे फोनमा किन बोल्नु पर्यो फेरि? अब आजदेखि मैले भनेको मान्ने, केटाहरूसँग एकजात नबोल्ने, एकैसँग एकजनासँग बोल्नु हुँदैन। तपाईँको धेरै कुरा ग्रह बिग्रिसकेको छ, तपाईँ 8 चन्द्रमा भएको मान्छे, पूर्णिमाको व्रत बस्नु, तपाईँ डिप्रेसनमा जाने खालको समस्या छ तपाईँलाई, बुझ्नुभयो? धेरै कुरा सोच्नुहुन्छ होइन? पढाइ त पढाइ नै छैन, राम्रै छैन पढ्ने, तपाईँलाई मनै लाग्दैन। अनि सातौं माङ्गलिक र 8 चन्द्रमाको शान्ति गर्नु, हनुमान चालिसा दैनिक पाठ गर्नु, पूर्णिमाको व्रत बस्नु, स्विमिङतिर खोलातिर जाँदा एकदम ध्यान दिनुहोला, अरू सबै कुरोमा ठिक छ, आत्तिनु पर्दैन। राज्य परेमा मान्छे सुखी नै हुन्छन्, तर विवाहबाट एकदमै ग्रहहरू बिग्रिएको छ, शान्तिहरू गर्ने, पूजापाठ गर्ने कामहरू गर्नुपर्छ है त? जागिरको बारे त पहिले पढ्नु पर्यो नि, केटाहरूसँग नबोलिकन पढ्नु पर्यो। सातौं माङ्गलिक छ, ग्रहहरू बिग्रिएका छन्, शान्तिहरू गरेर पूजापाठहरू गर्नु पर्यो है त? अहिले छुट्यौँ, अन्तिम छेडमा छौँ, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी भोजपुरसँग कुराकानी गर्यौं, भोजपुरका सज्जनसँग एउटा दुईटा कमेन्टहरू छन्। जय गुरुदेव, मेरो फोन त कहिले उठ्दैन, दैनिक लाग्छ, गुरुदेव किन होला भनेर योगेश पाण्डेले कमेन्ट गर्नुभएको छ, माफ गर्नुहोला। आज मैले अलिकति तपाईँहरूलाई यो केही कुराहरूको जानकारी गराएको बेला चाहिँ फोन आयो भने फोन रिसिभ नहुन सक्छ, यसको लागि म क्षमा चाहन्छु। फोन दैनिक लाग्छ मलाई थाहा छ, किनभने आजभोलि फोनै आउँदैन, रेडियोमा 5-6 फोन आउने हो, सबै फोन रिसिभ हुन्छ, तर कहिलेकाहीँ यता केही कुराको जानकारी दिएको बेला चाहिँ फोन कहिलेकाहीँ नउठ्न सक्छ। आजभोलि रेडियोमा फोन गर्नुभयो भने सबैको फोन लागिहाल्छ। राजाराजी गुरु महिलामबाट दीपक अरियाल, म यो कार्यक्रम रेडियो फिकलबाट सुन्दैछु गुरु। मेरो जिज्ञासा के छ भने, मेरो भान्जाको असोज महिनामा छेवर गर्नुपर्ने, असोज महिनामा छेवरको सही कहिले कहिले छ गुरु भनिदिनु होला भन्नुभयो। छेवर भने के हो? कपाल काट्ने साइत होइन छेवर भने? अनि छेवर यो असोजमा गर्न मिल्छ त? तपाईँहरूले एकदम ध्यान दिनुहोला, जुराउनु पर्ने हुन्छ। ए असोज महिनामा मैले कसलाई भने थिएँ साइत भदो असोज कहिले? अहिले यो त ऊ होइन दक्षिणायन सुरु हुने अस्तिबाट, अब यो दक्षिणायनमा त छेवर गर्न हुँदैन नि, कपाल काट्न हुँदैन, माघ महिना सुरु भएपछि बल्ल हुन्छ। ध्यान दिनु है तपाईँहरूले, अहिले त दक्षिणायन छ, कपाल काट्नको लागि उत्तरायण चाहिन्छ भन्छ शास्त्रले, त्यही भएर तपाईँहरू पनि ध्यान दिनुहोला एकचोटि। यो माघभन्दा पहिले कपाल काट्ने कसैको पनि मुहूर्त हुँदैन नि, ध्यान दिनु फेरि ल। यति भने आज सबैलाई जानकारी गराएँ, अहिलेलाई कार्यक्रमको अन्तिम भागमा छु, भोलि बिहान उपस्थित हुने बाचाका साथमा आगे दिन्छु। राधे राधे।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संसदमा रासोपाका 182 सांसद, तर हिजो गणपूरक संख्या नै पुगेन। प्रदेश सरकार गठन र मन्त्रालय भागवण्डा विधिबारे ओली प्रचण्डको 5 बुँदे निर्देशन। आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै विभिन्न 6 वटा व्यवसाय तथा युवा उद्यमीलाई पुरस्कृत गरिने। काठमाडौँ उपत्यकामा हिजो यस वर्षकै उच्च गर्मी, आज केही ठाउँमा हल्का वर्षाको सम्भावना, तराईमा पनि गर्मी बढ्ने। यमनको लाल सागरमा युद्धका कारण माझीहरूको रोजगारी र जीविकोपार्जन संकटमा 30,000 भन्दा धेरै माझी प्रभावित हुँदा माछा निर्यात झण्डै 70% घट्यो। र पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली T10 क्रिकेट प्रतियोगिता हुने। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभामा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका 182 जना सांसद छन्, तर हिजो मंगलबार प्रतिनिधि सभा बैठक गणपूर्वक संख्या नपुगेर स्थगित भयो। खानी सम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसूची थियो। यो प्रस्ताव पेश गर्ने बेलामा प्रतिनिधि सभाका सांसदको गणपूर्वक संख्या नै पुगेन। नेपाली कांग्रेसका सांसद निष्कल राईले प्रतिनिधि सभा बैठकमा गणपूर्वक संख्यामाथि प्रश्न उठाउँदै गणना गर्न आग्रह गर्नुभएको थियो। गणपूरक संख्या नपुगेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक नै स्थगित गर्नु पर्यो। सांसदहरू हाजिर गरेर टाप कस्ता यस्तो अवस्था आएको हो। गएको फागुन 21 भएको चुनावबाट रासोपाले झण्डै 2/3 मत प्राप्त गरेपछि प्रतिनिधि सभामा गणपूरक संख्या नपुगेको हिजो पहिलो पटक हो। संविधानको धारा 94 अनुसार प्रतिनिधि सभामा गणपूरक संख्या पुग्न 69 सदस्य उपस्थित हुनुपर्छ। हिजो 61 सांसद मात्रै उपस्थित थिए, तर हिजोको बैठकको शुरूआतमा भने 220 भन्दा धेरै सांसद उपस्थित थिए। प्रदेश सरकारबारे यसअघि भएको 3 बुँदे सहमति कार्यान्वयन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले 5 बुँदे निर्देशन जारी गर्नुभएको छ। ओली र प्रचण्डले संयुक्त हस्ताक्षर गरेर सहमति अनुसार सरकार गठन गर्न निर्देशन गर्नुभएको हो। त्यस्तै मन्त्रालय बाँडफाँडको प्रस्तावित आधार तयार भएको छ। एमालेका अध्यक्ष ओली र नेकपाका संयोजक प्रचण्डद्वारा हस्ताक्षरित विज्ञप्तीमा प्रदेश सरकार गठन गर्दा सम्बन्धित प्रदेश सभामा सामान्यतया हरेक दलको सीट संख्यालाई मुख्य आधार मानिने उल्लेख छ। मन्त्रालय फण्ड गर्दा भने सामान्यतया दलको प्रदेश सभा सदस्य संख्याको अनुपातलाई आधार बनाइने प्रस्ताव गरिएको छ। मुख्यमन्त्री तथा सभामुखको जिम्मेवारीलाई समेत शक्ति सन्तुलनमा गणना गरिने उल्लेख छ। मन्त्रालय बाँडफाँडमा पालै पालो प्राथमिकता दिने व्यवस्था अपनाइने प्रस्ताव छ, जस अनुसार पहिलो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले छनौट गर्ने र दोस्रो मन्त्रालय मुख्यमन्त्री रहने दलले छनौट गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। त्यसपछि यही क्रम पालै पालो दोहोर्याउने सबै मन्त्रालयको बाँडफाँड गरिने दुई दलले जनाएका छन्। गएको साउन 9 गते दुई दल बीच प्रदेश सरकारहरूको नेतृत्वको सम्बन्धमा शीर्ष तहमा सहमति भएको थियो। आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ। यस वर्ष दिवसको मूल नारा भिन्न परिवेश साझा आकांक्षा रहेको छ। युवाहरूको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ। सन् 2000 संयुक्त राष्ट्रसंघको आह्वानमा अगस्त 12 तारीकका दिन यो दिवस मनाउने गरिएको छ। दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढ़ाउनु रहेको छ। त्यस्तै साझेदारी एवं लगानी अभिवृद्धि गर्ने, युवा मैत्री शासन प्रवर्धन गर्न सहयोग गर्ने, युवा केन्द्रित सरकारी गैर सरकारी निजी संस्था निकायबीच सहकारी र साझेदारी अभिवृद्धि गर्नु रहेको छ। दिवसको अवसरमा आज प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष समारोहको आयोजना गरिएको छ। कार्यक्रममा सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय सम्बन्धी प्रदर्शनी गरिँदैछ। दिवसको अवसरमा सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारबाट विभिन्न 6 वटा व्यवसायलाई पुरस्कृत गरिँदैछ। यस्तै साथै प्रदेशको युवा उद्यमीलाई पनि पुरस्कृत गर्ने कार्यक्रम छ। राष्ट्रिय युवा परिषदका अध्यक्ष एवं युवा तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा गएको साउन 1 गते बसेको बैठकले अन्तर्राष्ट्रिय युवा दिवस भव्यताका साथ मनाउने निर्णय गरेको थियो। राष्ट्रिय जनगणना 2078 अनुसार 16-40 वर्ष उमेर समूहको जनसंख्या 1,24,12,173 जना अर्थात कुल जनसंख्याको 42.56% छ। युवा अवस्थालाई मानव जीवनमा अत्याधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेर समूहका रूपमा लिने गरिन्छ। आज विश्व हात्ती दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष अगस्त 12 दिन विश्वभर हात्ती दिवस मनाउने गरिन्छ। नेपालका हात्ती पाइने निकुञ्ज लगायत हात्तीसारमा कार्यक्रमको आयोजना गरिएको छ। नेपालमा रैथाने हात्तीको संख्या 320 हारिमा भए पनि नेपाली भूमिमा विचरण गर्ने हात्तीको संख्या 450 भन्दा धेरै रहेको अनुमान छ। प्राय हात्ती भारतीय भूमिबाट मौसमी रूपमा नेपाल प्रवेश गर्ने गर्छन् अनि लामो समयसम्म बस्न थालेपछि मानव हात्तीबीच द्वन्द समेत हुने गरेको छ। पूर्वी नेपालको एक क्षेत्रमा मात्रै बितेका 16 वर्षको अवधिमा 80 जनाले ज्यान गुमाएको तथ्याङ्क छ। पूर्वी तराईमा भारतबाट प्रवेश गर्ने हात्तीले विशेष गरी झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिन्धुलीसम्म क्षति पुर्याउने गरेका छन्। नेपालमा रैथाने हात्तीको क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज हो। हात्तीलाई वनस्पति र जलस्रोतको संरक्षण गर्दै जंगलको पारिस्थितिकीय प्रणालीलाई जीवित राख्ने प्रकृतिको इन्जिनियरका रूपमा समेत लिने गरिन्छ। काठमाडौँ उपत्यकामा हिजो यस वर्षकै उच्च गर्मी भएको छ। काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम वैशाख यताकै उच्च बिन्दुमा पुगेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो उपत्यकाको अधिकतम तापक्रम 32.3 डिग्री सेल्सियस मापन भएको छ। महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार यसअघि असार 13 काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 31.7 डिग्री सेल्सियससम्म पुगेको थियो। हिजोको तापक्रम त्यसभन्दा 0.6 डिग्री सेल्सियसले धेरै हो। काठमाडौँमा सबैभन्दा धेरै गर्मी प्री मनसून अवधिमा हुने गरेको भए पनि यो वर्ष मनसून अवधिमा अपेक्षाकृत कम बादल र वर्षा भएकोले तापक्रम बढ़ेको मौसमविद ढकालले बताउनु भएको छ। यस वर्षको प्री मनसून अवधिमा जेठ 9 गते काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30.7 डिग्री सेल्सियससम्म पुगेको थियो। हिजोको 32.3 डिग्री सेल्सियस तापक्रम पनि जेठ 9 को तुलनामा 1.6 डिग्री सेल्सियसले धेरै रहेको छ। यसैबीच आज केही ठाउँमा हल्का वर्षाको सम्भावना छ, साथै गर्मी बढ़ने अनुमान छ। हिजोदेखि देशका धेरै ठाउँमा पानी पर्ने क्रम रोकिएसँगै गर्मी बढ़ेको हो। काठमाडौँ उपत्यका लगायत तराईका केही भागमा गर्मी आज पनि बढ़ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद ढकालले जानकारी दिनुभयो। साथै आज ठूलो पानी पर्ने सम्भावना नरहे पनि भोलिदेखि भने पानी पर्ने क्रम केही ठाउँमा बढ़ने र बादल पनि लाग्ने भएकोले तुलनात्मक रूपमा गर्मी भने कम हुँदै जाने अनुमान छ। मनसून केही कमजोर भई धेरैजसो ठाउँमा पानी पर्न रोकिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
1: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आन्तरिक राजस्व विभाग करदाता सेवा कार्यालय शाखा लाजिमपाट काठमाडौँले गएको साउन 1 गतेदेखि 15 गतेसम्म करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी भएका मध्येबाट विजेताको नाम सार्वजनिक गरेको छ। यो कार्यक्रम अन्तर्गत बम्पर उपभोक्ता पुरस्कारतर्फ हेमराज जोशी विजेता बन्नुभएको छ। उहाँले 10 लाख रूपियाँ पुरस्कार जित्नु भएको हो। त्यसै गरी 1 लाख रूपियाँ विजेता उपभोक्ता पुरस्कारतर्फबाट अरू 13 जना अनिसा फौजदार खनाल, अमित राई, नरेन्द्र बहादुर विके, हिमाल अर्याल, राजकुमार लामिछाने, अर्जुन कुमार नेउपाने, सपना नेउपाने खरेल, संजय श्रेष्ठ, मनोज सिंह, किरण सुनवार, प्रवीण कणेल, एकता शर्मा श्रेष्ठ र सहारा गुरूङ हुनुहुन्छ। विजेता उपभोक्ता मध्ये 2 कुपनको विषयमा थप छानबिन गर्नुपर्ने भएकोले तत्काल समावेश नगरिएको विभागले जनाएको छ। अर्थमन्त्री डाक्टर सोनी मगलेको उपस्थितिमा अर्थ मन्त्रालयमा गएको साउन 22 गते करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो चरणका विजेता कुपन घोषणा गरिएको थियो। वरिष्ठ साहित्यकार, भाषाविद एवं शिक्षाविद प्राध्यापक डाक्टर राजेन्द्र विमलको निधनमा आज धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले शैक्षिक संस्थाहरूमा शोक विदा दिएको छ। जनकपुरधाम उपमहानगरपालिकाले सार्वजनिक सूचना मार्फत आज एक दिन शोक विदा दिएको जनाएको छ। अस्ति बेलुका घरमै स्वास्थ्यमा समस्या आएपछि राति अस्पताल लगिएका उहाँको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको थियो। आज दुर्लभ खगरा सूर्यग्रहण लाग्दैछ। यो खगोलीय घटना नेपालसहित एसियाका धेरै जसो भागबाट भने देखिने छैन। नासाका अनुसार यो सन् 1979 पछि मुख्य भूमि युरोपमा देखिने पहिलो पूर्ण सूर्यग्रहण हो। यसको पूर्ण स्वरूप ग्रीनल्याण्ड, आइसल्याण्ड, उत्तरी रूस, आन्ध्र महासागर, स्पेन तथा पोर्चुगलको सानो भूभागबाट देखिनेछ। पूर्ण खगरास ग्रहणको मार्गमा झण्डै 1,50,00,000 मानिस पर्ने अनुमान छ। त्यस्तै उत्तरी गोलार्धका अन्य धेरै ठाउँबाट आंशिक ग्रहण देखिने भएकोले त्यस क्षेत्रका मानिसले सूर्यको केही भाग चन्द्रमाले ढाकेको दृश्य अवलोकन गर्न सक्नेछन्। पूर्ण ग्रहणको चरणमा चन्द्रमाले सूर्यको उज्यालो भागलाई पूर्ण रूपमा ढाक्नेछ। नासाका अनुसार उत्तरी अमेरिकामा ग्रहण बिहानदेखि दिउँसोसम्म देखिनेछ भने युरोप र अफ्रिकामा बेलुकातिर देखिनेछ। पूर्ण ग्रहण देखिने अवधि 2 मिनट भन्दा कम हुने नासाको अनुमान छ, तर केही ठाउँमा यो अवधि 2 मिनट भन्दा केही बढ़ी पनि रहन सक्छ। सूर्यग्रहण नदेखिने क्षेत्रमा यसलाई बार्न नपर्ने समेत मान्यता छ। अब विदेशको खबर। यमनको लाल सागर तटमा लामो समयदेखि जारी द्वन्द्वका कारण हजारौं माझीको रोजगारी र जीविकोपार्जन संकटमा परेको छ। इन्धन र डुंगा भाड़ा महँगो हुनुका साथै समुद्रमा गोली चल्ने, समुद्री खानी विस्फोट हुने र विभिन्न समूहले माछा मार्न प्रतिबन्ध लगाउने गरेका कारण पनि माझीहरूको रोजगारी र जीविकोपार्जन संकटमा परेको अल जजिराको खबरमा उल्लेख छ। युद्धका कारण यमनको माछा मार्ने उद्योगमा पनि ठूलो रूपमा प्रभावित भएको छ। सन् 2018 एक अध्ययन अनुसार यस क्षेत्रबाट हुने माछा निर्यात झण्डै 70% घटेको छ। सन् 2015 यमनमा युद्ध शुरू भए ता समुद्रमा माछा मार्ने काम जोखिमपूर्ण बनेको छ। माझीहरूका अनुसार हुथी विद्रोही र सरकार समर्थक दुवै पक्षले विभिन्न समयमा समुद्रमा जान प्रतिबन्ध लगाउने गरेका छन्। समुद्री खानीका कारण पनि उनीहरूको ज्यान जोखिममा परेको छ। अब खेल खबर। पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली टी10 क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। गैर आवासीय नेपाली संघ एनआरएनए पोर्चुगलको आयोजनामा प्रतियोगिता आउँदो भदौ 29 31 सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले 5,555 युरो अर्थात झण्डै 9,65,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै उपविजेतालाई 2,555 युरो अर्थात करिब 4,45,000 रूपियाँ प्रदान गरिनेछ। प्रतियोगिताको ब्राण्ड एम्बासडरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाड़ी विनोद भण्डारी रहेका छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संसदमा रासोपाका 182 सांसद, तर हिजो गणपूरक संख्या नै पुगेन। प्रदेश सरकार गठन र मन्त्रालय भागवण्डा विधिबारे ओली प्रचण्डको 5 बुधे निर्देशन। आज अन्तर्राष्ट्रिय युवा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै विभिन्न 6 व्यवसाय तथा युवा उद्यमीलाई पुरस्कृत गरिने। काठमाडौँ उपत्यकामा हिजो यस वर्षकै उच्च गर्मी, आज केही ठाउँमा हल्का वर्षाको सम्भावना, तराईमा पनि गर्मी बढ़ने। यमनको लाल सागरमा युद्धका कारण माझीहरूको रोजगारी र जीविकोपार्जन संकटमा 30,000 भन्दा धेरै माझी प्रभावित हुँदा माछा निर्यात झण्डै 70% घट्यो। र पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली टी10 क्रिकेट प्रतियोगिता हुने।
2: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सस्नदै बाघ झैं।

तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन त सधैँ बाघ झैँ।

मेरी भाउजू गाउँ समाजलाई हाँसो ठट्टा मेरी भाउजू टाक्क टुक्क कुरा मिले

0: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz
1: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पछिल्लो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
2: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको ईसीजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिना

0: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर
1: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा नियमित दाँत जाँच स्केलिङ तथा पोलिसिङ फिलिङ रुट क्यानल दाँत निकाल्ने डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट
0: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
1: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर पाटन हस्पिटल रोड लगनखेल सम्पर्क 01-5454-66 व्हाट्सएप 98-65-44-24-96
2: सवारी चलाउँदा जेब्रा क्रसमा जहिले पनि पैदल यात्रुलाई प्राथमिकता दिन्छ
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले दिउँसोको 3 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। देशभरका सरकारी कार्यालयमा निवेदनको ढाँचा एकै किसिमको बनाउन मार्गदर्शन जारी। सेवाग्राहीको झन्झट घट्ने र अनधिकृत सेवा सहजीकरण बन्द हुने विश्वास। खाना पकाउने ग्यासको अभाव कायमै, एक हप्तामै सहज हुने निगमको दावी। पारदर्शी वितरणका लागि अनलाइन ट्र्याकिङ प्रणाली बनाउन शुरू। लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ 1 मा विश्वासको मत लिन कार्यक्रम तय। भागभण्डा नमिल्दा कर्णाली प्रदेशको मन्त्री परिषदमा 16 दिनदेखि मुख्यमन्त्री एक्लै। इरानको सम्भावित आक्रमणको डरले ट्रकमा लुकेर विमान परिवर्तन गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको स्वीकार। सेनाको सल्लाह मानेको भनाई। र भारतले आउँदो सेप्टेम्बरमा अफगानिस्तानसँग T20 श्रृंखला खेल्ने। नेपाल खबरमा अब पूरा खबर। सरकारले देशभरका सरकारी कार्यालयहरूमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन निर्देशिका 2083 स्वीकृत गरी देशभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यो मार्गदर्शन लागू भएसँगै सेवा प्राप्त गर्नका लागि पेश गरिने निवेदन देशभर एउटै र निश्चित ढाँचाको हुनेछ। यसअघि सरकारी कार्यालयपछि फरक फरक तरिकाले निवेदन लेख्नुपर्ने विविधता र अन्यलाई हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी र नागरिक मैत्री बनाउने लक्ष्य राखिएको छ। साथै परम्परागत कागजमा आधारित निवेदन प्रक्रियालाई क्रमशः प्रविधि मैत्री बनाइनेछ। आवेदनहरू डिजिटल ढाँचामा समेत उपलब्ध हुने भएकाले भविष्यमा सरकारी सेवाहरू अनलाइन वा मोबाइल एप मार्फत सजिलै लिन सकिने बाटो खुलेको छ। यस व्यवस्थाले निवेदन भर्न सेवाग्राहीले हुने झन्झट अन्त्य गर्नेछ भने कार्यालय परिसरमा पैसा कमाउने उद्देश्यले हुने अनधिकृत सेवा सहजीकरण अर्थात बिचौलिया कार्यालय निरुत्साहित गर्नेछ। मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई नै तोकिएको छ। सरकारले 9 वटा पहाड़ी तथा हिमाली जिल्लाको प्रमुख जिल्ला अधिकारी सीडीओमा उपसचिव खटाउने निर्णय गर्दै 9 जना सहसचिवको दरबन्दी कटौती गरेको छ। गृह मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार यसअघि सहसचिव प्रमुख जिल्ला अधिकारी रहने भोजपुर, खोटाङ, सल्यान, जाजरकोट, जुम्ला, रोल्पा, बैतडी, डडेलधुरा र अछाममा अब उपसचिवलाई नै पठाइनेछ। यो सँगै अब 77 मध्ये 52 जिल्लामा मात्रै सहसचिव सीडीओ रहनेछन्। साथै सहसचिवको दरबन्दी रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उपसचिव खटाइने भएको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कटौती भएका सहसचिवको दरबन्दीलाई सदुपयोग गर्दै मन्त्रालय अन्तर्गत नयाँ लागू औषध नियन्त्रण विभाग गठन गरिनेछ। यसको नेतृत्व सहसचिवले गर्नेछन्। यसबाहेक वालिङ र बर्दिवास इलाका प्रशासन तथा झापा, मोरङ, कास्की र बाँके कारागारमा उपसचिवको दरबन्दी थप गरिएको छ। नयाँ व्यवस्था अनुसार 6 जना उपसचिव र 46 जना शाखा अधिकृतको दरबन्दी थप भएको मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यका सहित देशभर 3 हप्ता अघि शुरू भएको खाना पकाउने ग्यासको अभाव आज पनि कायमै छ। आपूर्ति केही सहज हुन थाले पनि डिपोहरूमा सर्वसाधारणले सहजै ग्यास पाएका छैनन्। डिपोमा नाम दर्ता गराएर पालो पर्खिएका उपभोक्ताले ग्यास पाउन अझै 3 देखि 7 दिनसम्म कोर्नुपर्ने बाध्यता छ। अभावका बीच नेपाल आयल निगमले काठमाडौँको टेकुबाट आफै दैनिक 1000 भन्दा बढी सिलिण्डर बिक्री गरिरहेको छ। तर एउटै व्यक्ति पटक पटक लाइनमा बस्दा वास्तविक उपभोक्ता मर्कामा परेका छन्। यस्तै दिउँसो सटर बन्द गरेर राति महँगोमा ग्यास बेच्ने कालोबजारी बढ़ेको गुनासो आएपछि प्रहरी खटाएर कार्यवाही प्रक्रिया अघि बढ़ाएको निगमले जनाएको छ। अहिले भारतबाट दैनिक 100 भन्दा बढी ग्यास बुलेट नेपाल भित्रिरहेका छन्। आयात बढ़े पनि विगतको अभावका कारण खाली भएका सबै सिलिण्डर भरिने र बजार पूर्ण रूपमा सामान्य हुन अझै झण्डै 1 महिना लाग्ने नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्द्रले बताउनुभयो। यद्यपि आयल निगमका प्रबन्धक निर्देशक नागेन्द्र शाहले भने 1 हप्ताभित्रै आपूर्ति सहज हुने दावी गर्नुभएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आउँदो भदौ 1 गते प्रदेशसभाबाट विश्वासको मत लिने हुनुभएको छ। नेपाली कांग्रेसले साउन 12 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार उहाँले विश्वासको मत लिन लाग्नु भएको हो। एमाले र नेकपा बीच लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले नै गर्ने र आचार्यलाई निरन्तरता दिने सहमति भइसकेको छ। 83 सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि 42 सांसद आवश्यक पर्छन्। अहिले एमालेका 29 र नेकपाका 12 जना निर्णायक सांसद सांसद रहेका छन्। सरकारलाई बहुमत पुर्याउन 5 सांसद रहेको जसपा नेपाल सहभागी हुने भएको छ। विश्वासको मत लिए लगत्तै नेकपा र जसपालाई सहभागी गराएर मन्त्री परिषद विस्तार गर्ने मुख्यमन्त्री आचार्यको तयारी छ। उता कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर साईको मन्त्री परिषद बितेको 2 हप्तादेखि मन्त्रीविहीन अवस्थामा छ। गएको साउन 12 गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता शाहीलाई मन्त्रालय भागवण्डा मिलाउन सकस बढ़िरहेको छ। मुख्यमन्त्री बाहेकका 6 मन्त्रालय मध्ये एमाले 4 दावी गरेको छ भने सरकारको नेतृत्व गरिरहेको नेकपाले दुवै दललाई बराबरी मन्त्रालय हुनुपर्ने अडान राखेको छ। 2 हप्ता बितिसक्दा पनि बिना विभागीय मन्त्रीसम्म नियुक्त गर्न नसक्दा प्रदेश सरकारको कार्य सम्पादन समेत प्रभावित बनेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540
3: सुन त मेरो कपडा प्याकिङ गरिदिऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333-493-555
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बढीमालीका मन्दिरमा यस वर्षको मेला तथा पूजा भदौ 1 गतेदेखि शुरू हुँदैछ। दर्शनार्थीको बढ़दो चापलाई ध्यान दिँदै यस वर्ष मुख्य पूजाको दिन अघि नै त्यहाँ मेला शुरू हुने निर्णय भएको हो। सर्वपक्षीय बैठकले एकै दिन अत्यधिक भीड़ हुने भएकाले भदौ 1 गतेदेखि नै पूजा शुरू गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायले जानकारी दिनुभयो। मन्दिरका पुजारी नेत्र उपाध्यायका अनुसार बढीमालीकामा हरेक वर्ष जनै पूर्णिमाको अघिल्लो दिन अर्थात साउन शुक्ल चतुर्दशीका दिन मुख्य पूजा हुँदै आएको छ। यस वर्ष भदौ 12 गते जनै पूर्णिमा परेकाले त्यसको अघिल्लो दिन बढीमालीकामा पूजा मुख्य पूजा हुनेछ। गएको वर्ष मन्दिरमा 45,000 जनाभन्दा धेरै भक्तजनले दर्शन गरेका थिए। हरेक वर्ष त्यसका विभिन्न जिल्लाका साथै छिमेकी देश भारतबाट समेत त्यहाँ दर्शनार्थी पुग्ने गरेका छन्। बाजुरा डोटी र जुम्लाबाट पूजा सामग्री सहित सरकारी टोली समेत त्यहाँ जाने परम्परा छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा आफूले गोप्य रूपमा विमान परिवर्तन गरेको पुष्टि गर्नुभएको छ। यसअघि सीबीएस न्यूजले ट्रम्प अंकाराबाट फर्कने क्रममा इरानी आक्रमणको डरले ट्रकमा लुकेर अर्को विमानमा चढ्नुभएको उल्लेख गरेको थियो। सीबीएस न्यूजका अनुसार त्यसबेला ट्रम्पलाई निशाना बनाउँदै इरानबाट क्षेप्यास्त्र प्रहार हुन सक्ने विश्वसनीय सूचना थियो। यही विषयमा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले आफ्नो सुरक्षा टोली र सेनाको सुझाव अनुसार आफू अर्को विमानमा सरेको बताउनु भएको छ। वाशिङटन पोस्टका अनुसार एयरफोर्स वनमा सवार पत्रकार तथा व्हाइट हाउसका कर्मचारीलाई समेत उहाँ अर्को विमानमा गइसक्नु भएको खबर थिएन। बेलायतमा पुगेपछि मात्र ट्रम्प एयर फोर्स वानमा चढ्नु भएको थियो। अमेरिका र इरान बीचको वार्ता भंग भई अमेरिकी सैन्य आक्रमण शुरू भएको भोलिपल्टै यो घटना भएको हो। अब खेल खबर। भारतले आउँदो सेप्टेम्बर महिनामा अफगानिस्तानसँग तीन खेलको टी20 अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको छ। भारतीय क्रिकेट बोर्ड बीसीसीआई र अफगानिस्तान क्रिकेट बोर्ड एसीबीले संयुक्त विज्ञप्ति निकालेर श्रृंखला घोषणा गरेका छन्। टी20 श्रृंखलाको तीनवटै खेल दिल्लीको अरूण जेटली रंगशालामा हुनेछ। पहिलो टी20 सेप्टेम्बर 13, दोस्रो टी20 सेप्टेम्बर 15 र तेस्रो टी20 सेप्टेम्बर 17 हुनेछ। सन् 2024 जनवरी यता भारत र अफगानिस्तान बीच पहिलो पटक टी20 श्रृंखला हुन लागेको हो। अफगानिस्तानले आफ्नो फ्यूचर टूर प्रोग्राम अन्तर्गत दिल्लीमा टी20 श्रृंखला आयोजना गर्न लागेको हो। अफगानिस्तानले पछिल्ला वर्षहरूमा आफ्ना घरेलु मैदानका खेलहरू भारतमै आयोजना गर्दै आएको छ। भारत र अफगानिस्तान बीचको क्रिकेट सम्बन्ध पनि निरन्तर सुदृढ हुँदै गएको छ। यी दुई टोलीले यही वर्षको जून महिनामा तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेलेका थिए। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। देशभरका सरकारी कार्यालयमा निवेदनको ढाँचा एकै किसिमको बनाउन मार्गदर्शन जारी। सेवाग्राहीको झन्झट घट्ने, अनधिकृत सेवा सहजीकरण बन्द हुने विश्वास। खाना पकाउने ग्यासको अभाव कायमै एक हप्तामै सहज हुने निगमको दावी। पारदर्शी वितरणका लागि अनलाइन ट्र्याकिङ प्रणाली बनाउन शुरू। लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ 1 विश्वासको मत लिन कार्यक्रम तय। भागवण्डा नबिल्दा कर्णाली प्रदेशको मन्त्री परिषदमा 16 दिनदेखि मुख्यमन्त्री एक्लै। इरानको सम्भावित आक्रमणको डरले ट्रकमा लुगेर विमान परिवर्तन गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको स्वीकार। सेनाको सल्लाह मानेको भनाई। र भारतले आउँदो सेप्टेम्बरमा अफगानिस्तानसँग टी20 श्रृंखला खेल्ने।
6: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
10: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
11: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
12: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र शिक्षण सिकाइ प्रक्रियालाई थप व्यावहारिक र प्रभावकारी बनाउन स्रोत शिक्षकसँग कार्य सम्पादन करार सम्झौता गरेको छ। सम्झौता पत्रमा विभागका प्रमुख नवराज ढकाल र स्रोत शिक्षकहरूले हस्ताक्षर गरेका छन्। स्रोत शिक्षक व्यवस्थापन कार्यविद 2080 र शिक्षा तथा स्वास्थ्य समितिको यही साउन 22 निर्णयका आधारमा सम्झौता भएको हो। शिक्षकले आफ्नो क्षेत्रभित्रका विद्यालयको शिक्षण सिकाइ वातावरण सुधार गर्न मासिक तथा साप्ताहिक कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्नेछ। विभागीय प्रमुख ढकालले महानगरको शैक्षिक नीति र कार्यक्रमहरूलाई विद्यालय स्तरमा प्रभावकारी रूपमा लागू गराउन सहजीकरण गर्ने, शिक्षकको पेशागत विकासमा सहयोग गर्ने र विद्यालयका समस्या समाधानका लागि समन्वय गर्ने दायित्व स्रोत शिक्षकलाई दिएको बताउनुभयो। जलवायु परिवर्तन सम्बन्धी नीति निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढ़ाउने उद्देश्यका साथ काठमाडौँमा पर्सि शुक्रबारदेखि लोकल कन्फरेन्स अफ युथ हुने भएको छ। नेफ्लिज युथ फर क्लाइमेट एक्शन लगायतका संस्थाहरूको आयोजनामा हुन लागेको यो तीन दिने सम्मेलनमा 7 प्रदेशका 180 भन्दा बढ़ी युवाहरूको सहभागिता रहनेछ। सम्मेलनमा कम्तीमा 50% महिला तथा लैंगिक विविधता भएका व्यक्तिहरूको सहभागिता सुनिश्चित गरिएको छ। आयोजकका अनुसार सम्मेलनमा जलवायु वित्त, हानि नोक्सानी र न्यायोचित रूपान्तरण जस्ता मुख्य विषय विषयहरूमा गहन छलफल हुनेछ। युवाहरूले आफ्ना स्थानीय अनुभव र जलवायुजन्य समस्याहरू प्रस्तुत गर्दै नीतिगत सुझाव सहितको राष्ट्रिय बालबालिका तथा युवा जलवायु परिवर्तन सम्बन्धी वक्तव्य तयार गर्नेछन्। भक्तपुरका स्थानीय बासिन्दाहरूले हिजो घण्टाकर्ण चतुर्दशी पर्व हर्षोल्लासका साथ मनाएका छन्। नेवार समुदायमा परापूर्वकालदेखि प्रचलित यो पर्व विशेष गरी नकारात्मक शक्ति र भूतप्रेत भगाउने धार्मिक विश्वासका साथ मनाउने गरिन्छ। पर्वको अवसरमा भक्तपुरका विभिन्न टोल तथा चोकहरूमा नरकट र छवालीबाट निर्मित घण्टाकर्णको पुतला उभ्याइएको थियो। स्थानीय बासिन्दाहरूले आफ्नो घर सफा गर्ने र मन्त्र जप गरी फलामको औठी लगाउने जस्ता विधिहरू सम्पन्न गरेका छन्। विशेष गरी रोपाई सकिएपछि खेतीपातीका क्रममा लागेका हिलो र फोहोरसँग नकारात्मक ऊर्जालाई विदा गर्ने प्रतीका रूपमा यस पर्वलाई लिइन्छ। तयार गरिएको पुतलालाई हिजो बेलुका स्थानीय खोला र दोबाटोमा लगेर जलाउने वा विसर्जन गरिएको छ। र काठमाडौँका विभिन्न ठाउँबाट लागू औषध सहित 6 जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग गंगबुबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका 26 नयाँ बस पार्कबाट नुवाकोटको विदुर नगरपालिका 5 कासुशील नेपालीलाई पक्राउ गरेको छ। यस्तै गंगबुबाट खटिएको प्रहरी टोलीले टोखा नगरपालिका 9 दीपज्योति पुल नजिकबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका 3 राजेन्द्र श्रेष्ठलाई पक्राउ गरेको छ। यस्तै गंगबुबाट खटिएको टोलीले नयाँ बस पार्कबाट दोलखाको बैतेश्वर गाउँपालिका 1 सुजन तामाङलाई पक्राउ गरेको छ। यस्तै प्रहरी मृत गौशालाबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका 8 पशुपति पार्क किङ नजिकबाट कास्कीका सन्दीप परियारलाई पक्राउ गरेको छ। यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ क्षेत्रबाट 2 भारतीय पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय समेतबाट खटिएको टोलीले पंजाबका रवि कुमार र संजीव कुमारलाई पक्राउ गरेको जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। खाना पकाउने ग्यासको अभाव कायमै, एक हप्तामै सहज हुने निगमको दावी, पारदर्शी वितरणका लागि अनलाइन ट्र्याकिङ प्रणाली बनाउन शुरू। काठमाडौँ महानगरद्वारा सामुदायिक विद्यालयका स्रोत शिक्षकसँग कार्य सम्पादन सम्झौता, शैक्षिक गुणस्तर तथा शिक्षण सिकाइ प्रक्रियालाई थप व्यवहारिक र प्रभावकारी बनाउने। र जलवायु कार्यमा युवाको सक्रियता, काठमाडौँमा लोकल कन्फरेन्स अफ युथ हुँदै। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
1: Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
2: Safety!
1: Michelin, Michelin.
3: World's number one tire brand.
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
5: Introducing Wi-Fi 6 with Suvisu सुरक्षा.
6: Wi-Fi 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
5: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
4: सुविसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
7: 0942-88-88 98 0 12-35-88 8.
8: सीधा कुरा, प्रश्न विचार,
9: उज्यालो रेडियो नेटवर्क.
10: तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज. अब सुन्न सक्नुहुन्छ लोकलहरी.

0: एल सर्वसुलभ आवास कर्जा।
1: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले दिउँसोको चार बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
4: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब सुन्न सक्नुहुन्छ चित्रपट संगीत।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन।
2: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
3: डर्मानेंट हेयर ट्रांसप्लांट स्किन केयर एस्थेटिक जेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टरमा उपलब्ध छ अत्याधुनिक हेयर ट्रान्सप्लान्ट सेवा। अनुभवी विशेषज्ञ, आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईँको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै 9865424496 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्।
3: जमदेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक जेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर पाटन हॉस्पिटल रोड लगनखेल। संपर्क 01 545 46 63।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कको चित्रपट संगीतमा

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाग्स में।
1: रेडियो टाइगर स्टुडियो टाइम यति बेला साँझको 6 बजेको छ।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।

0: अहिले बेलुकीको 6 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: A complete piping solutions.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपाल सहितका देशमा राजनैतिक उथलपुथलको मुख्य कारण रोजगार अभाव रहेको आइएलओको निष्कर्ष, रोजगारीमा प्रवेश पाउन कठिन बन्दै युवाहरूमा मानसिक समस्या बढ्दो, समस्या स्वीकारेर योजना बनाउन सुझाव।
2: समस्या के हो त्यो समस्यालाई हामीले स्वीकार गर्नुपर्छ। दोस्रो, आज यो गर्छौ, एक हप्तामा यो गर्छौ र 10 दिनमा यो गर्छौ भनेर चाहिँ हामीले एउटा योजना बनाउनु पर्नेछ।
0: अब देशभरका सरकारी कार्यालयमा निवेदनको ढाँचा एकै किसिमको, सेवाग्राहीको झन्झट घट्ने विश्वास, ग्यासको अभाव कायमै, समस्या समाधान गर्न सरकारलाई राष्ट्रिय सभाका अध्यक्षको निर्देश पनि।
1: कोशी प्रदेशमा कांग्रेसका मन्त्रीहरूको राजीनामा, कर्णालीमा मुख्यमन्त्री नियुक्त भएको 16 दिनसम्म मन्त्रीविहीन, लुम्बिनी मुख्यमन्त्रीले भदौ 1 गते विश्वासको मत लिने।
0: कंगोमा इबोला भाइरसबाट ज्यान गुमाउनेको संख्या 2000 नाघ्यो, 4000 भन्दा धेरैमा संक्रमण पुष्टि।
1: एसीसी प्रिमियम कपमा नेपालको पहिलो खेल बहराइनसँग, भारतले आउँदो सेप्टेम्बरमा अफगानिस्तानसँग T20 श्रृंखला खेल्ने। राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाल, बंगलादेश र श्रीलंकामा भएका राजनीतिक उथलपुथल र सामाजिक असन्तोषको पछाडि रोजगारीको अभाव र मर्यादित कामको कमी मुख्य जिम्मेवार रहेको पाइएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले आज सार्वजनिक गरेको ग्लोबल इम्प्लोयमेन्ट ट्रेन्ड्स फर युथ 2026 प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। प्रतिवेदन अनुसार सुस्त आर्थिक वृद्धि र कमजोर रोजगारी सृजनाका कारण विश्वभरका युवामा निराशा बढ़ेको छ। नेपाल जस्ता विकासशील देशमा औपचारिक रोजगारी नहुँदा 10 मध्ये 9 जना युवा न्यून आय र सामाजिक सुरक्षा विहीन अनौपचारिक क्षेत्रमा जोखिमपूर्ण काम गर्न बाध्य छन्। छिमेकी देश भारत सहित विश्वका धेरै क्षेत्रमा शैक्षिक योग्यता बढे पनि त्यही अनुसारको काम नपाउँदा शैक्षिक बेरोजगारी झनै चुलिएको प्रतिवेदनमा उल्लेख छ। सन् 2025 विश्वव्यापी युवा बेरोजगारी दर 12.4% पुगेको छ, जुन 6,70,00,000 बेरोजगारी युवा बराबर हो। यस्तै केन्यामा भएका जीएनजी प्रदर्शनहरूदेखि दक्षिण एसियाली देशहरूमा राजनीतिक फेरबदल हुनुमा रोजगारीको अभाव, भ्रष्टाचार र युवाहरूको अपेक्षा पूरा हुन नसक्नु मुख्य कारण रहेको आईएलओको ठहर छ। पछिल्लो समय कृत्रिम बुद्धिमत्ता एआईका कारण मध्यम सिप आवश्यक पर्ने कार्यालय र प्रशासनिक कामहरू घट्दै जाँदा युवाहरूलाई रोजगारीमा प्रवेश पाउन पनि कठिन बनेको छ। आईएलओका महानिर्देशक गिलबर्ट एफ हाउङले युवाहरू गुणस्तरीय रोजगारीबाट वञ्चित भएमा देशले प्रतिभा र सामाजिक एकता गुमाउने भन्दै युवाका लागि सम्मानजनक रोजगारी सृजना गर्नु नै देशको स्थायित्वका लागि सबैभन्दा बुद्धिमानी लगानी हुने बताउनु भएको छ।
1: यसैबीच पछिल्लो समय युवा पुस्तामा मानसिक स्वास्थ्य समस्याहरू दिन प्रतिदिन बढ़िरहेका छन्। समाजले मानसिक समस्यालाई नकारात्मक रूपमा हेर्ने भएकोले युवाहरू अझै पनि मलाई मानसिक तनाव वा समस्या छ भनेर भन्न रुचाउँदैनन्। नेपालमा उपलब्ध तथ्याङ्कले किशोर अवस्थामै मानसिक स्वास्थ्य सामान्य समस्या देखिने, एक्लोपन र तनाव रहने तथा आत्महत्या सम्बन्धी विचारसम्ममा पुग्ने गरेको देखाउँछ। अझ सबैभन्दा ठूलो चुनौती भनेको समस्या पहिचान र उपचारमा ढिलाइ हो। युवा अवस्थामा देखिने तनाव लगायतको मानसिक समस्याको पहिचान र व्यवस्थापनका बारेमा साथी सम्झना महर्जनले त्रिभुवन विश्वविद्यालयका वरिष्ठ मनोविद पदमराज जोशीसँग कुराकानी गर्नुभएको छ।
2: जनरल लाइफमा भइरहेको दबाव परिवर्तन या कठिन परिस्थितिप्रति हाम्रो शरीर र मनले दिने जुन स्वाभाविक प्रक्रिया हो त्यसलाई हामी तनाव भन्छौँ। जस्तो परीक्षा आयो, रोजगारीको चिन्ता, भविष्यको अन्तका पारिवारिक समस्या, तर त्यस्तै दैनिक जीवनका कुराहरूले गर्दाखेरि मानसिक समस्यामा असर परिरहेको हुन्छ। त्यसकारणले युवाहरूमा विशेष गरी यो तनाव उत्पन्न हुन्छ। तर कहिले काहीँ हामीले तनाव भनेको सबै खराब चाहिँ हुँदैन। केही तनावले हामीलाई सक्रिय सजग गराएर चाहिँ आफ्नो कार्यप्रति केन्द्रित बनाउँछ। समस्या अत्यधिक हुन्छ, लामो समयसम्म रहन्छ, त्यसलाई चाहिँ दैनिक जीवनमा त्यसले असर गर्छ, त्यसलाई हामीले मानसिक समस्या या तनाव भनेर चाहिँ भन्न सक्छौँ।
8: अब विशेष गरेर जुन मानसिक समस्या अन्तर्गत नै पर्ने खालको तनाव चाहिँ मुख्य कारणहरू चाहिँ के हुन्?
2: सामान्य अवस्थामा हेरिरहँदाखेरि दैनिक जीवनमा हामीले भोगेका कुराहरूमा चाहिँ हाम्रो उद्देश्य पूर्ति भएन भने मान्छेलाई चाहिँ त्यो गोल सेटिङ नभयो भने समस्या आउँछ भनेर भन्छौँ। युवाहरूमा तनावका संकेतहरू के हुन् भनेर चाहिँ पहिचान गर्ने तरिकाहरू चारवटा किसिमका हुन्छन्। एउटा शारीरिक रूपमा, भावनात्मक रूपमा, व्यवहार र सोचाइ सम्बन्धी संकेतहरू प्रत्येक व्यक्तिले देखाइरहेको हुन्छ। जस्तो शारीरिक रूपमा कोही व्यक्ति चाँपो दुख्ने, एकदमै थकित हुने, निन्द्रा बिग्रिने, पेट सम्बन्धी समस्या आइरहेछ भनेपछि त्यसको चाहिँ मानसिक रूपमा पनि यी समस्याहरू आउँछन् भनेर चाहिँ हामीले बुझ्नु जरुरी हुन्छ। र भावनात्मकमा हेऱ्यो भने दैनिक बोलचालीको भाषा भन्दा छिटो रिस उठ्ने, छिट्टै चिन्ता लाग्ने, बेचेनी हुने, निराश हुने काम गरिरहेको छ भने त्यो उसको भावनात्मकमा असर परिरहेछ भनेर हामीले भन्छौँ। र त्यसले के गर्छ भने हाम्रो सोचाइ सम्बन्धी समस्याले आउँछ। केही गर्न सक्दिनँ, मेरो भविष्य बिग्रियो, सबै कुरा खराब छन्, मलाई कहिले राम्रो मान्दैन भन्ने खालका चाहिँ सङ्केतहरू देखाइरहन्छ। जसको कारणले व्यवहारगत कुराहरूमा एक्लै बस्ने, टाढा जाने, पढाइमा रुचि घट्ने, होइन अत्यधिक यो अहिले पछिल्लोमा हेऱ्यो भने मोबाइलहरू, सामाजिक सञ्जालहरू प्रयोग गर्ने र खानपिनमा परिवर्तन गर्ने, चुरो रक्सी आदि इत्यादि सेवन गर्ने, यी व्यवहारहरू हामीले हेऱ्यो भने यी युवाहरूमा तनावका सङ्केत हुन् भनेर चाहिँ हामीले पहिचान गर्न सक्छौँ।
8: के सुझाव दिन चाहनुहुन्छ सामाजिक सञ्जाल प्रयोगलाई लिएर?
2: एकदमै सामाजिक सञ्जालमा हामीले सामाजिक सञ्जाल चलाइरहेछौँ या सामाजिक सञ्जालले हामीलाई चलाइरहेछ भन्ने खालको कुरामा प्रत्येक व्यक्तिले सोच्नु आज जरुरी छ। सामाजिक सञ्जाल पनि एउटा एडिक्सनको रूपमा अघि बढ़िरहेको छ, जहाँ चाहिँ परिणाममुखी र उत्पादनमुखी भन्दा पनि हामी के गरिरहेछौँ भनेर थाहा नहुँदै 8-10 घण्टा त्यहाँ बिताइरहेको हामीले पाउँछौँ। यदि चाहिँ हामीले काम गरिरहेको कुराहरूको परिणाम उत्पादनमुखी र रचनात्मकमुखी छ भने त्यसलाई चाहिँ हामीले समस्या भन्दैनौँ। तर अहिले सामाजिक सञ्जालको एक किसिमको लत नै छ भनेर चाहिँ हामीले भन्न सक्छौँ। र सामाजिक सञ्जाल प्रयोग गर्दाखेरि चाहिँ मेरो निन्द्रा, मेरो स्वास्थ्य, स्वस्थ खानपानमा कस्तो असर परिरहेछ भनेर चाहिँ युवाहरूले आफैलाई प्रश्न गर्नु जरुरी हुन्छ।
8: अहिले जुटिरहेका समस्याहरूबाट चाहिँ आफूलाई मुक्त गर्नको लागि चाहिँ सुझाव चाहिँ के दिनुहुन्छ?
2: महत्वपूर्ण प्रश्न गर्नुभयो। आफैले पहिले प्रश्न सोध्ने आफैलाई कि मेरो तनावले मेरो निन्द्रा, पढाइ, काम सम्बन्ध या दैनिक जीवनमा असर गरिरहेको छ। त्यहाँ छैन भनेपछि सामान्य भयो हो भनेपछि त्यस पछाडि हामीले भन्नुपर्छ कि मलाई सबैभन्दा बढी तनाव दिने कुरा के हो। स्वयं व्यक्तिले थाहा पाउन सक्छ नि। त्यसकारण त्यसको समाधानको लागि म एउटा सानो प्रयास आज यो गर्छु, एक हप्तामा यो गर्छु र 10 दिनमा यो गर्छु भनेर चाहिँ हामीले एउटा योजना बनाउनु पर्ने हुन्छ। यदि त्यो योजनाले पनि काम गरेन त्यसपछि हामी मनोविज्ञका, मनोविमर्शकर्ता कहाँ जाने र सहयोग लिनलाई चाहिँ हिचकिचाउनु हुँदैन। मानसिक स्वास्थ्य जसलाई पनि हुन सक्छ, यो कमजोरी होइन, यसको समाधान हुन्छ र हामीले देखिरह कला खालको मानसिक रोगको पनि औषधिसँगै हामीले उपचार गरिरहेका हुन्छ।
0: उहाँ हुनुहुन्थ्यो मनोविद पदमराज जोशी। फेरि पनि युवाहरूकै सन्दर्भ, आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी देशभरि मनाइएको छ। यस वर्ष दिवसको मूल नारा भिन्न परिवेश साझा आकांक्षा रहेको छ। सन् 2000 संयुक्त राष्ट्रसंघको आह्वानमा अगस्त 12 तारीकका दिन यो दिवस मनाउने गरिएको छ। दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढ़ाउनु रहेको छ। यस्तै साझेदारी एवं लगानी अभिवृद्धि गर्ने, युवा मैत्री शासन प्रवर्धन गर्न सहयोग गर्ने, युवा केन्द्रित सरकारी गैर सरकारी निजी संघ संस्थाहरू निकायबीच सहकार्य र साझेदारी अभिवृद्धि गर्नु रहेको छ। यसैबीच अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आज आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति रवि लामिछानेले युवाको नेतृत्वमा रहेको सरकारले परिणाम दिन नसके युवाहरूले पनि गर्न नसक्ने भाष्य बन्न सक्ने बताउनु भएको छ। अहिले यो अवसर गुमे भोलिका दिनमा युवाहरूले अवसर प्राप्त गर्न नसक्ने उहाँको भनाइ छ।
1: सल्यानको वनगार्ड कुपिन्दे नगरपालिका एक अमरा नजिकै भेरी नदीमा जीप खस्दा दुईजना बेपत्ता भएका छन्। नदीमा गाड़ीसँगै बेपत्ता हुनेमा दाङ बस्दै आएका हेमराज बिसी र सिद्ध कुमाख गाउँपालिका चारका खलबहादुर राणा रहेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार उहाँहरू जीप धनी र चालक हुनुहुन्थ्यो। दिउँसो सड़कबाट 50 मिटर तल भेरी नदीमा खसेर बेपत्ता भएको जीपमा रहेका चारजना मध्ये बनगाडको पिण्डे नगरपालिका एक आपखोली बस्ने वर्ष 29 प्रेम विक र 21 खुमलाल बुढाथोकीको घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ। अहिले प्रहरी टोली घटनास्थल पुगेर बेपत्ता व्यक्ति र जीपको खोजी गरिरहेको छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
10: एमबीएल सर्वसुलभ आवास कर्जा
11: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
10: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
11: विशेषताहरू, रु 2 करोड़ सम्मको कर्जा सुविधा।
10: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
11: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
10: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
10: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
11: शर्तहरू लागू हुनेछन्।
12: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाल सहितका देशमा राजनीतिक उथलपुथलको मुख्य कारण रोजगार अभाव रहेको आईएलओको निष्कर्ष, युवाहरूलाई रोजगारीमा प्रवेश पाउन कठिन बन्दै, युवाहरूमा मानसिक समस्या बढ़दो, समस्या स्वीकारेर योजना बनाउन सुझाव, सल्यानमा भेरी नदीमा जीप खस्दा दुईजना बेपत्ता लगायतका खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर, सरकारले देशभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन मार्गदर्शन 2083 स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यो मार्गदर्शन लागू भएसँगै सेवा प्राप्त गर्नका लागि पेश गरिने निवेदन देशैभर एउटै र निश्चित ढाँचाको हुनेछ। यसअघि सरकारी कार्यालय पछि फरक फरक तरिकाले निवेदन लेख्नुपर्ने विविधता र अन्यललाई हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी र नागरिक मैत्री बनाउने लक्ष्य राखिएको छ। साथै परम्परागत कागजमा आधारित निवेदन प्रक्रियालाई क्रमशः प्रविधि मैत्री बनाइनेछ। यस व्यवस्थाले निवेदन भर्न प्रयोग हुने बिचौलियालाई निरुत्साहित गर्नेछ। मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई नै तोकिएको छ।
0: यसैबीच सरकारले 9 पहाड़ी तथा हिमाली जिल्लाको प्रमुख जिल्ला अधिकारी सीडीओ उपसचिव खटाउने निर्णय गर्दै 9 सहसचिवको दरबन्दी कटौती गरेको छ। गृह मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार यसअघि सहसचिव प्रमुख जिल्ला अधिकारी रहने भोजपुर, खोटाङ, सल्यान, जाजरकोट, जुम्ला, रोल्पा, बैतडी, डडेलधुरा र अछाममा अब उपसचिवलाई नै पठाइनेछ। यसैले अब 77 मध्ये 52 जिल्लामा मात्रै सहसचिव सीडीओ रहनेछन्। साथै सहसचिवको दरबन्दी रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उपसचिव पठाइने भएको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कटौती भएका सहसचिवको दरबन्दीलाई सदुपयोग गर्दै मन्त्रालय अन्तर्गत नयाँ लागू औषध नियन्त्रण विभाग गठन गरिनेछ, जसको नेतृत्व सहसचिवले गर्नेछन्। नयाँ व्यवस्था अनुसार 6 जना उपसचिव र 46 जना शाखा अधिकृतको दरबन्दी भने थप भएको मन्त्रालयले जनाएको छ।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ। उत्पादनमा उपभोक्ताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको 7 वार्षिक उत्सवको सन्दर्भ पारेर बिक्री कक्ष सञ्चालनमा ल्याउन लागेको कम्पनीले जनाएको छ। कम्पनीले चामल, दाल, तेल, चिनी र नुन सहित स्थानीय बाली, चिनो, कागुनो, फापर, सिमी लगायत खाद्य वस्तु बिक्री गर्दै आएको छ। यसैबीच कम्पनीले भोलिदेखि देशका 44 जिल्लामा 193 ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रति किलो र प्रति लिटरमा 5 रूपियाँ छूट पाउनेछन्।
0: काठमाडौँ उपत्यका सहित देशभर 3 हप्ता अघि शुरू भएको खाना पकाउने ग्यासको अभाव आज पनि कायमै छ। डिपोमा नाम दर्ता गराएर पालो पर्खेको उपभोक्ताले ग्यास पाउन 7 दिनसम्म कुर्नुपर्ने बाध्यता छ। अहिले आयात बढे पनि विगतको अभावका कारण खाली भएका सबै सिलिण्डर भरिन र बजार पूर्ण रूपमा सामान्य हुन झण्डै 1 महिना लाग्ने नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्दले बताउनुभयो। यद्यपि आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहले भने 1 हप्ताभित्रै आपूर्ति सहज हुने दावी गर्नुभयो। यसैबीच उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थको कालो बजारी गर्ने ग्यास डिलरको इजाजत खारेज गर्नेसम्मको कार्यवाही गर्न निर्देशन दिनुभएको छ। समितिले आज सिंहदरबारमा आयोजना गरेको अत्यावश्यक दैनिक खाद्य वस्तुको सहज आपूर्ति व्यवस्थापन बारे सरकारवाला निकायसँगको छलफल कार्यक्रममा सभापति रहबर अन्सारीले कालो बजारी गर्ने जो कोहीलाई कार्यवाही गर्न निर्देशन दिनुभएको हो। यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावलाई तत्काल सम्बोधन गरी आपूर्ति व्यवस्था सहज बनाउन सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले ग्यासको आपूर्ति तथा बिक्री वितरणका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिनुभएको हो।
1: कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। केन्द्रमा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच गठबन्धन गर्न 3 बजे सहमति भएपछि कांग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो। कोशी प्रदेश सरकारमा रहेको 4 जना मन्त्री र 1 राज्य मन्त्रीले आज मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई राजीनामा बुझाएका छन्। आज राजीनामा दिएका मन्त्रीहरू कांग्रेस र एमाले बीच भएको सहमतिपछि दोस्रो पटक मन्त्री परिषद पुनः गठन गर्दा 2082 पुष 22 गते उनीहरू मन्त्री नियुक्त हुनुभएको थियो।
0: बीच कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीको मन्त्री परिषद बितेको 2 हप्तादेखि मन्त्रीविहीन अवस्थामा छ। गएको 12 गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता शाहीलाई मन्त्रालय भागबण्ड मिलाउन सकस परिरहेको छ। मुख्यमन्त्री बाहेकका 6 मन्त्रालय मध्ये एमाले 4 वटामा दावी गरेको छ भने सरकारको नेतृत्व गरिरहेको नेकपाले दुवै दललाई बराबरी मन्त्रालय हुनुपर्ने अडान राखेको छ। 2 हप्ता बितिसक्दा पनि बिना विभागीय मन्त्रीसम्म नियुक्त गर्न नसक्दा प्रदेश सरकारको कार्य सम्पादन प्रभावित बनेको छ।
1: यसैबीच लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आउँदो भदौ 1 गते प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। नेपाली कांग्रेसले साउन 12 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार उहाँले विश्वासको मत लिन लाग्नु भएको हो। एमाले र नेकपा बीच लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले नै गर्ने र आचार्यलाई निरन्तरता दिने सहमति भइसकेको छ। 83 सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि 42 सांसद आवश्यक पर्छन्। अहिले एमालेका 29 र नेकपाका 12 जना निर्णायक सांसद रहेका छन्। सरकारलाई बहुमत पुर्याउन 5 सांसद रहेको जसपा नेपाल सहभागी हुने भएको छ।
0: नेकपा एमाले पुनर्जागरण अभियानले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल निकास दिने सहितका माग राखेर पत्रचार गरेको छ। अभियानले 8 मुद्दे मागसहित अध्यक्ष ओलीलाई पत्रचार गरेको हो। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बस्नुपर्ने अभियानको माग छ। पार्टीको साथ जोगाउन र नयाँ गति दिनका लागि तत्काल केन्द्रीय कमिटिको बैठक बोलाई पराजयको समीक्षा गर्न र संगठन पुनर्गठनको प्रक्रिया थाल्न अभियानको माग रहेको छ। अभियानले यसअघि गठित कार्यदलले साथै प्रदेशका 13 क्लस्टरलाई सुझाव समेटेर तयार पारिसकेको पुनर्गठन प्रतिवेदन तत्काल सचिवालय र केन्द्रीय कमिटिमा पेश गरी सार्वजनिक गर्न माग गरेको छ।
1: नेपाली काँग्रेसको संस्थापन इतर अर्थात पूर्व सभापति शेरबहादुर देउवा पक्षको भेलामा 6 प्रस्ताव पेश हुने भएका छन्। पछि शुक्रबारदेखि सुकेधारामा रहेको मिराकल पार्टी प्यालेसमा शुरू हुने भेलाको उद्घाटन पूर्व सभापति शेरबहादुर देउवाले गर्ने बताइएको छ। गएको फागुन 13 विदेश जानुभएका देउवा भोलि दिउँसो 12:30 काठमाडौँ आइपुग्ने तालिका छ। यसैबीच नेपाली काँग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टीभित्रको एक पक्षले पूर्व सभापति शेरबहादुर देउवाको नाम र व्यक्तित्वलाई दुरूपयोग गरी पार्टीलाई कमजोर बनाउने खेल खेलिरहेको आरोप लगाउनु भएको छ। केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै महामन्त्री घिमिरेले देउवाको लामो राजनीतिक योगदानको सम्मान गर्नुपर्नेमा जोड़ दिँदै अर्को पक्षले उहाँको नाममा आफ्नो राजनैतिक अस्तित्व स्थापित गर्न खोज्नु गलत भएको बताउनु भएको हो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
14: डर्मानेंट हेयर ट्रांसप्लांट स्किन केयर एस्थेटिक जेन्टल क्लिनिक एण्ड इम्प्लांट सेन्टरमा उपलब्ध छ अत्याधुनिक हेयर ट्रांसप्लांट सेवा। अनुभवी विशेषज्ञ, आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईँको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
13: थप जानकारी तथा परामर्शका लागि आजै 9865424 96 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्।
14: डर्मानेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एण्ड एस्थेटिक डेन्टल क्लिनिक एण्ड इम्प्लांट सेन्टर पाटन हॉस्पिटल रोड लगनखेल। सम्पर्क 01 545 46 66।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्सन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। आज विश्व हात्ती दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। हरेक वर्ष अगस्त 12 दिन विश्वभर हात्ती दिवस मनाउने गरिन्छ। नेपालका हात्ती पाइने निकुञ्ज लगायत हात्ती सारमा कार्यक्रमको आयोजना गरिएको छ। नेपालमा रहिथाने हात्तीको संख्या 320 हाराहारीमा भए पनि नेपाली भूमिमा विचरण गर्ने हात्तीको संख्या 450 भन्दा धेरै को अनुमान छ। पूर्वी तराईमा भारतबाट प्रवेश गर्ने हात्तीले विशेष गरी झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिन्धुलीसम्म क्षति पुर्याउने गरेको छ। नेपालमा रहिथाने हात्तीको क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज हो। हात्तीलाई वनस्पति र जलस्रोतको संरक्षण गर्ने, जंगलको पारिस्थितिक प्रणालीलाई जीवित राख्ने प्रकृतिको इन्जिनियरका रूपमा समेत लिने गरिन्छ।
4: चितवनको भरतपुर महानगरपालिका वडा नम्बर 28 जितपुरका 65 वर्षका मंगलले बोटेको ज्यान दिने बाघलाई समातेर खोरमा थुनिएको छ। हिजो बिहान हिडुलमा निस्किएका बोटे सम्पर्कविहीन भएपछि खोजी गर्दा राप्ती हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा शव भेटिएको थियो। शव बाघले आक्रमण गरेको अवस्थामा भेटिएपछि प्रहरी, सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिकहरूको टोलीले तीव्र खोजी गरेको थियो। त्यही क्षेत्रमा फेला परेको बाघलाई प्राविधिकहरूले डाटगढ़ी समातेर सौराहामा रहेको खोरमा थुनेका छन्। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार यो सँगै चितवन राष्ट्रिय निकुञ्जको खोरमा राखिएका बाघको संख्या 7 पुगेको छ।
3: कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु विज्ञ डाक्टर महेश्वर ढकालले हिमाल र जलवायु परिवर्तनले पारिरहेको असर बारे मुद्दाको नेतृत्व नेपालले लिनुपर्ने बताउनु भएको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै ढकालले अन्तर्राष्ट्रिय मंचमा निरन्तर दबाव नदिए जलवायु र पर्वतीय क्षेत्रमा हासिल भएका उपलब्धि धराशायी हुन सक्ने बताउनुभयो। उहाँले राजनीतिक, आर्थिक, नागरिक समाज र संसदीय फोरम मार्फत यो मुद्दा उठाउँदै हिमाल संरक्षणमा लगानी बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। यसैबीच परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण प्रसाद ढकालले आउँदो नोभेम्बरमा टर्कीमा हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन COP31 लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई टर्कीका राष्ट्रपतिबाट निमन्त्रणा प्राप्त भएको जानकारी दिनुभयो। नेपालले COP31 जलवायु न्याय, हानि नोक्सानीको क्षतिपूर्ति र पर्वतीय मुद्दालाई सशक्त रूपमा उठाउने तयारी गरेको छ।
4: काठमाडौँको तीनकुने गैरीगाउँमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा आज 674 जना बाल बालिकाले स्वर्णबिन्दु प्राशन गरेका छन्। बाल बालिकाको शारीरिक तथा मानसिक विकासका साथै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले आयोजना गरेको यस कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय सहभागिता र उत्साह देखिएको चिकित्सालयका प्रमुख डाक्टर रविन भूषालले जानकारी दिनुभयो। चिकित्सालयले स्वर्णबिन्दु प्राशनको अर्को सत्र आउँदो भदौ 23 गते सञ्चालन हुने जानकारी दिएको छ।
3: बजार लगातार दोस्रो दिन स्थिर रहेको छ। हिजो 2641.85 रहेको शेयर बजार परिसूचक नेप्सी आज 2642.40 बिन्दुमा पुगेर बन्द भएको हो। आज बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी म्युचुअल फण्ड र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 103 कम्पनीको शेयर बढ़ेकोमा 165 घटेको छ। यस्तै 9 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज कारोबार रकममा घटेको छ। हिजो 4,11 करोड़को कारोबार भएकोमा आज 348 कम्पनीको 87 लाख कित्ता शेयर 3,53 करोड़ रुपियाँमा किनबेच भएको छ।
4: नेपाल दर्पणमा अब विदेशका खबर। लोकतान्त्रिक गणतन्त्र डीआर कंगोमा इबोला भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या 2,000 जना आएको छ। कंगोमा 3 अघि इबोला भाइरसको प्रकोप घोषणा भएको थियो। पछिल्लो 3 कम्तीमा 1,000 जनाको ज्यान गएको र भाइरस तीव्र गतिमा फैलिरहेको सरकारी तथ्याङ्कलाई उद्धत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। हिजोसम्म कंगोमा 5 प्रान्तमा 4,381 जनामा इबोला संक्रमण पुष्टि भएकोमा 2,011 जनाको ज्यान गइसकेको छ। यसैबीच अन्तर्राष्ट्रिय अधिकारीहरूले कंगोमा इबोला संक्रमणको महामारी महामारी नियन्त्रणका लागि तत्काल सहयोग गर्न अपील गरेका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले पूर्वाधार सुदृढीकरण गर्न उपचार केन्द्रको विस्तार भइरहेको घोषणा गरेको छ। यो प्रयासलाई युनिसेफ, विश्व खाद्य कार्यक्रम लगायत मानवीय साझेदारले त्यहाँको स्वास्थ्य मन्त्रालयले समर्थन गरेको छ। इबोला भाइरसबाट सर्ने एक प्रकारको रोग हो। उच्च मृत्युदर भएको यो रोगलाई रोक्न उपचार गर्न कुनै खोप वा विशेष उपचार स्वीकृत भएको छैन।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा आफूले गोप्य रूपमा विमान परिवर्तन गरेको पुष्टि गर्नुभएको छ। यसअघि सीबीएस न्यूजले ट्रम्प अंकाराबाट फर्कने क्रममा इरानी आक्रमणको डरले ट्रकमा लुकेर अर्को विमानमा चढ्नु भएको उल्लेख गरेको थियो। सीबीएस न्यूजका अनुसार त्यसबेला ट्रम्पलाई निशाना बनाउँदै इरानबाट क्षेप्यास्त्र प्रहार हुन सक्ने विश्वसनीय सूचना थियो। यही विषयमा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले आफ्नो सुरक्षा टोली र सेनाको सुझाव अनुसार आफू अर्को विमानमा सरेको बताउनु भएको हो।
4: नेपाल दर्पणमा अब खेल खबर। यही अगस्त महिनाको 30 तारीकदेखि मलेसियामा हुने एसीसी प्रिमियर कपको खेल तालिका परिमार्जन भएको छ। एसियाली क्रिकेट परिषद एसीसीले आज परिमार्जन गरेको तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेलमा अगस्त 30 बहराइनसँग खेल्नेछ। यसरी नेपालले सेप्टेम्बर 1 साउदी अरेबियासँग खेल्ने तय भएको थियो। प्रतियोगिताको समूह एमा नेपालसहित बहराइन, साउदी अरेबिया, हङकङ र मलेसिया रहेका छन्। यस्तै समूह बीमा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्। समूह चरणबाट शीर्ष दुई टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल सेप्टेम्बर 12 हुनेछ। एक दिवसीय फर्म्याटमा हुने प्रतियोगिताको विजेता आउँदो वर्ष हुने एसिया कपमा छनौट हुनेछ। एसीसी प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरेको छ।
3: र भारतले आउँदो सेप्टेम्बर महिनामा अफगानिस्तानसँग 3 खेलको T20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला खेल्ने भएको छ। भारतीय क्रिकेट बोर्ड बीसीसीआई र अफगानिस्तान क्रिकेट बोर्ड एसीबीले आज संयुक्त विज्ञप्ति निकालेर श्रृंखला घोषणा गरेको हुन्। T20 श्रृंखलाको 3 खेल दिल्लीको अरूण जेटली रंगशालामा हुनेछ। पहिलो T20 सेप्टेम्बर 13, दोस्रो T20 सेप्टेम्बर 15 र तेस्रो T20 सेप्टेम्बर 17 हुनेछ। सन् 2024 जनवरी यता भारत र अफगानिस्तान बीच पहिलो पटक T20 श्रृंखला हुन लागेको हो। अफगानिस्तानले आफ्नो फ्यूचर टूर प्रोग्राम अन्तर्गत दिल्लीमा T20 श्रृंखला आयोजना गर्न लागेको हो।
4: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: नेपाल सहितका देशमा राजनैतिक उथलपुथलको मुख्य कारण रोजगार अभाव रहेको आईएलओको निष्कर्ष। रोजगारीमा प्रवेश पाउन कठिन बन्दै युवाहरूमा मानसिक समस्या बढ्दो, समस्या स्वीकारेर योजना बनाउन सुझाव।
4: अब देशभरका सरकारी कार्यालयमा निवेदनको ढाँचा एकै किसिमको, सेवाग्राहीको झन्झट घट्ने विश्वास, ग्यासको अभाव कायमै, समस्या समाधान गर्न सरकारले राष्ट्रिय सभाका अध्यक्षको निर्णय।
3: कोशी प्रदेशमा कांग्रेसका मन्त्रीहरूको राजीनामा। कर्णालीमा मुख्यमन्त्री नियुक्त भएको 16 दिनसम्म मन्त्रीविहीन। लुम्बिनीका मुख्यमन्त्रीले भदौ 1 गते विश्वासको मत लिने।
4: कंगोमा इबोला भाइरसबाट ज्यान गुमाउनेको संख्या 2000 जना नाघ्यो। 4000 भन्दा धेरैमा संक्रमण पुष्टि।
3: र एसीसी प्रिमियम कपमा नेपालको पहिलो खेल बहराइनसँग। भारतले आउँदो सेप्टेम्बरमा अफगानिस्तानसँग T20 श्रृंखला खेल्ने।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश दिवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।

0: खुकुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यी भाद्र 5 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच PFT समेत गरिन्छ। स्थान KP पोली क्लिनिक, घुरीगाउँ, बर्दिया।
2: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हाजोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यी सावन 30 गते शनिबारको दिन
0: भेरी अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोडीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 0984 40 30 82।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

Anita.

0: तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
1: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
1: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डिफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
0: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सीडीओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: Radio Tiger Studio Time. यति बेला रात्रिको 8 बजेको छ।
1: यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली परिगाउँ बजार बर्दिया।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz।
1: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ बाघ झैं।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्दन सबै बाजे केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना
1: यी भाद्र 5 गते शुक्रबारको दिन
0: पेट छाती सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच PFT समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया। तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्दन सबै बाजे।
2: गर्जन सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz।

0: for it. We'll also take you to a almost deserted new...
1: नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा मिनी संसद पनि भनिने संसदीय समितिमा सत्तापक्षकी सांसदहरू दुई कितामा प्रहरीको एकीकृत साइबर स्क्याम प्रतिकार केन्द्र स्थापनाको विषय कहाँ पुग्यो?
2: चाँडो भन्दा चाँडो नेपाल सरकारबाट निर्णय गराएर सुरुवात हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ।
1: नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफले र अन्तर्राष्ट्रिय प्रसंगमा अधीनस्थ वेस्ट ब्याङ्कमा दुई प्यालेसेनी परिवार आफ्नै घरभित्र घेराबन्दीमा। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। प्यालेस्टिनी दुई परिवार अझै पनि अधीनस्थ वेस्ट ब्याङ्कमा आइतबार उनीहरूको बस्तीमा प्रवेश गरेर बस्ती बसाल्न चाहेका इजरायलीहरूका कारण आफ्नै घरभित्र थुनिएर बस्न बाध्य भएका छन्। घटनास्थलमा सबैभन्दा पहिले पुगेका इजरायली सैनिकहरूले ती अतिवादीहरूसँगै प्रार्थना गरिरहेको दृश्य भिडियोमा कैद भएको थियो। वरिष्ठ इजरायली अधिकारीहरूले चिन्ता व्यक्त गरेपछि नाब्लुसको दक्षिणमा रहेको कुस्त्रा गाउँमा प्रवेश गरेकाहरूले बनाएको एउटा पाल हटाउन थप सुरक्षाकर्मी पठाइएको थियो। जेरुसलेममा रहेकी योलान्ड नेल भन्छन्, बीबीसीलाई दिइएको भिडियो सामग्रीमा सुरक्षाकर्मीहरूले ठूलो समूहका बसोबास बसाल्न आएकाहरू विरूद्ध अश्रु ग्यास र स्टन ग्रेनेड प्रयोग गरेको देखाइएको छ। ती इजरायलीहरूले हालेका पालहरू हटाइएको छ। बीबीसीकी योलान्ड नेलको भनाई, प्यालेस्टिनी परिवारहरूले उनीहरूको पानी र बिजुली काटिएको र घरमा रहेको खाद्यान्नको भण्डार पनि क्रमशः सकिँदै गएको बताएका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अमेरिकामा बाल बालिकालाई दिइने खोप सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाले दशकौंदेखि उपलब्ध प्रमाणहरूलाई बेवास्ता गरेको भन्दै चिन्ता व्यक्त गरेको छ। यसै साता हस्ताक्षर गरिएको एउटा आदेशमा खोपहरूको संख्या घटाउन तथा दादुरा, हाँडे र रूबेला विरूद्धको संयुक्त खोपलाई तीनवटा छुट्टा छुट्टै खोपका रूपमा दिन आह्वान गरिएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडहेनम गेब्रायसेसले यसबारे प्रमाणहरू पूर्ण रूपमा स्पष्ट रहेको र खोपहरू सुरक्षित भएको र ती खोपले अटिजम नहुने बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले रूसको नोभोरोसिएस्क बन्दरगाह शहरमा रहेको नौसैनिक अड्डामा आक्रमण गरेको बताएका छन्। उनले उक्त स्थानलाई ब्ल्याक सीमा रूसी नौसैनिकको अन्तिम बलियो पक्कड रहेको क्षेत्रका रूपमा व्याख्या गरेका छन्। उक्त क्षेत्रका रूसी अधिकारीहरूले रातभर भएका आक्रमणमा आवासीय भवनहरूमा क्षति पुगेको र दुईजनाको मृत्यु भएको बताएका छन्। मृत्यु हुने मध्ये एकजना 8 वर्षीय बालक रहेको बताइएको छ। यसैबीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसको स्याडो फ्लीटको हिस्सा भएको आशंका गरिएका जहाजहरूलाई रोक्ने युरोपेली संघको योजना को प्रतिशोध स्वरूप युरोपेली जहाजहरू नियन्त्रणमा लिने धम्की दिएका छन्। उनले रूसी जहाजहरूको आवागमनमा लगाइने प्रतिबन्धलाई समुद्री डकैती र लुटपाटको संज्ञा दिएका छन्। र कोलम्बियाले सोमबार गएको भूकम्पमा ज्यान गुमाएकाहरूको सम्झनामा 3 दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। भूकम्पमा फँसेका मानिसहरूको उद्धार प्रयास अझै जारी छ। विस्थापित मानिसहरूले आश्रयस्थल वा खुला आकाश मुनि दोस्रो रात बिताएका छन्। भूकम्पपछि अहिलेसम्म 100 भन्दा बढी परकम्प गएको बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। मिनी संसद समेत भनिने संघीय संसदको एउटा समितिमा सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूबीच वाद प्रतिवाद भएको छ। प्रहरीमा पोसाक खरिदमा भ्रष्टाचार भएको भन्ने उजुरीबारे छलफल गर्न आयोजित सार्वजनिक लेखा समितिको बैठकमा उनीहरू विभाजित भएका हुन्। गृह मन्त्रालयका सचिव तथा सशस्त्र र नेपाल प्रहरीका प्रमुखहरू पनि सहभागी बैठकमा आमन्त्रित गरिए पनि गृहमन्त्री उपस्थित भएनन्। शरद केसीले तयार पारेको यो रिपोर्ट सुनौ। रासोपाकै सांसदले उजुरीलाई गम्भीर रूपमा लिनुपर्ने र आरोप लागेका उच्च अधिकारीहरू छानबिनको टुङ्गो नलाग्दासम्म जिम्मेवारीबाट अलग हुनुपर्ने भनी राखेको धारणाले विवाद निम्ति आएको हो। रासोपा सांसद खगेन्द्र सुनारले गृह सचिव र प्रहरी प्रमुखहरूमाथि आरोप लागेकाले जिम्मेवारीबाट अलग हुन सुझाव दिए।
4: तत्काल छानबिन समिति गठन हुनु पर्यो। त्यो छानबिन समिति बन्दै गर्दाखेरि यो आरोप लाग्दै गर्दाखेरि नैतिकताको आधारमा आरोपित मान्छेहरू त्यो जिम्मेवारीमा बस्ने अधिकार हुँदैन। बदिलाएर बसेर न मलाई छानबिन गर भन्न पाइँदैन, गृह सचिवको त्यो कुर्सीमा बसेर म माथि छानबिन गर त भनेर भन्न पाइँदैन।
1: राष्ट्रपतिका अरू दुईजना सांसदले नाम नलिएरै आफ्नै दलका सांसदको अभिव्यक्ति प्रति असन्तुष्टि जनाए। राष्ट्रपतिका सांसद विक्रम थापाले आमन्त्रित गृह सचिव र प्रहरी प्रमुखको मर्यादाको ख्याल गर्नुपर्ने भन्दै त्यस अनुसारको व्यवहार गर्नुपर्ने धारणा राखे। राष्ट्रपतिकै अर्का सांसद प्रेमलाल चौधरीले पनि समिति बनाउन आग्रह गरे, तर समितिले नै दोषी ठहर गर्न नहुने बताउँदै उनले भने,
5: यो अहिले टुङ्ग्याउने विषय होइन, उहाँहरूलाई डिरेक्टली हामीले आरोप लाउन मिल्दैन, उहाँहरूलाई प्रमाणित गर्ने हाम्रो निकाय होइन। सत्य तथ्य छानबिनका लागि उजुरी आइसकेपछि एउटा समिति गठन गरौँ, चाँडोभन्दा चाँडो यसलाई चाहिँ त्यो समिति मार्फत टुङ्ग्याउँ र सिफारिस गर्नुपर्ने लाइन अनुसार हामी जाउँ।
1: राष्ट्रपतिकै अर्का सांसद भुकेश रञ्जितले पनि आरोप प्रमाणित गर्ने निकाय आफूहरू नभएको बताए। राष्ट्रपतिकै अर्का सांसद गणेश धिमालले बैठकमा सहभागी उच्च अधिकारीहरूलाई आरोपित गर्ने उद्देश्य नरहेको बताए। आफू लक्षित जवाब सुनेपछि अन्त्यमा सांसद खगेन्द्र सुनारले एक मिनट भन्दै समय लिएर आफ्नो असन्तुष्टि जनाए। उनले समितिका सभापतिलाई छलफल व्यवस्थित गर्न भन्दै अन्यथा आफू समितिमा नबस्ने बताउँदै बैठकबाट निस्किए। तत्कालै नेकपाका सांसद वर्षमान पुलले सांसद सुनारलाई लक्षित गर्दै आरोप लगाएर भाग्न नहुने टिप्पणी गरे। अर्को विषय, नेपाल प्रहरीले पछिल्ला वर्षहरूमा साइबर ठगीका घटना बढ्दै गएको पृष्ठभूमिमा एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापनामा जोड़ दिँदै आएको छ। तर प्रहरीले सो सम्बन्धी प्रस्ताव गृह मन्त्रालय समक्ष पेश गरेको लामो समय बितिसक्दा पनि त्यसमा उल्लेख्य प्रगति भएको देखिएन। यसै सन्दर्भमा हामीले नेपाल प्रहरीका प्रवक्ता अवि नारायण काफ्लेलाई उक्त केन्द्र स्थापनाको उपाध्यायताबारे सोधेका छौं।
6: पछिल्लो तीन वर्ष त मैले डाटा अझै मैले क्लियर गरेर दिनु पर्दाखेरि साइबर स्क्याम तथा फ्रड तथा वित्तीय कसुरसँग सम्बन्धित 19,190 भन्दा बढी उजुरी साइबर ब्युरोमा मात्रै दर्ता भएको छ। नेपाल प्रहरीको 231 स्थानबाट चाहिँ यो मुद्दा दर्ता हुन्छ भनेपछि त्यहाँ अझै ठुलो अझै बढी संख्यामा छ त्यो सबै जोड्दा, र त्यो अब साइबर ब्युरोको मात्रै 2,08,19,00,000 बराबरको साइबर स्क्याम ठगी गरेको उजुरी प्राप्त भएको छ। त्यो 19,190 भन्दा बढी उजुरीमा र 8% हारिमा रकम फिर्ता भएको हाम्रो रेकर्डहरूमा देखिन्छ, र यही अनुसारको अन्य उसमा गर्दाखेरि निकै ठुलो संख्यामा स्क्याम हुने ठगी हुने कुराहरू भइरहेको अवस्था छ। र त्यसले गर्दाखेरि अहिले भएको जुन सिस्टम छ, अहिले जुन हिसाबले अनुसन्धान भइरहेछ, त्यो मात्रै नभएर त्यसमा चाहिँ खास गरी नेपाल प्रहरीको अतिरिक्त सम्बन्धित बैंक, वित्तीय सेवा प्रदायक, टेलिकम सेवा प्रदायकलाई छिटा छिटै सम्पर्क गर्नुपर्ने जुन झन्झट छ, जुन एउटा चाहिँ स्क्यामिङ गरेको पहिलो एक घण्टालाई गोल्डन आवर भन्छ, त्यो गोल्डन आवरकै उसमा चाहिँ हेरै धेरै खाताहरूमा गइसकेको अवस्थाले गर्दा खास गरी सामूहिक उत्तरदायित्व र जवाबदेता बनाउनलाई, त्यसै गरी एकल सम्पर्क बिन्दु स्थापना गर्नको लागि साइबर स्क्याममा प्रयोग भएको खाता रकम रोकथाम गर्ने प्रणालीको विकास गर्नलाई, त्यस्तै साइबर स्क्याममा प्रयोग भएका

0: मा खटिनु जति पनि स्रोत छ त्यहाँ चाहिँ यो विज्ञताको अनि संख्याको पनि अलिअलि समस्या छ भनेर केही जानकारहरू विज्ञहरू बताउनुहुन्छ। त्यस कारणले
1: सही कुरा हो, तर अब हामी त्यसमा के अनुसारको म्यान पावरहरू राख्ने काम हुन्छ त्यहाँ, खास गरी रियल टाइम इन्फर्मेसन सेयरिङ होस्, क्राइम प्रिभेन्सन होस्, द टाइम एक्सन होस् तुरन्तै, र ट्रस्ट एन्ड कन्फिडेन्स बिल्डिङ होस् भन्ने सन्दर्भमा हामीले यो गर्न खोजेको हो। यसले मुख्य काम भनेको केन्द्रमा प्राप्त साइबर स्क्याम ठगी सम्बन्धी उजुरी दर्ता वर्गीकरण प्राथमिकरण गर्ने काम हुन्छ। यसमा उजुरी प्राप्त अनुसार सम्बन्धित खाता वालेट रकम प्रवाहको तत्काल पहिचान र विश्लेषण गर्ने काम हुन्छ, र जुन सम्बन्धित बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकसँग तत्काल समन्वय गरी कानून बमोजिम खाता रोका, फुकुवा, नम्बर सिम निष्क्रियता, डोमेन आईपी ब्लक तथा लक प्रिजर्भेसन गराउने काम हुन्छ। स्क्याममा प्रयोग भएको बेनिफिसियरी एकाउन्टहरू हुन्छ, जुन म्युल एकाउन्ट हुन्छ, वालेट, डिभाइस, सिम, सेन्डर आईडी, फिसिङ लिङ्क, मालिसियस एप, सोसियल मिडिया एकाउन्ट लगायतका माध्यमको पहिचान र अभिवृद्धिकरण र विश्लेषण गर्न सजिलो हुन्छ। यसमा सम्भावित पीड़ितलाई तत्काल एसएमएस कल वा अन्य माध्यमबाट सतर्क गराई थप रकम स्थानान्तरण रोक्न सहजीकरण हुन्छ। स्क्याम जन्य रकमको रोक्का, फुकुवा, प्रमाण संकलन र अनुसन्धान गराई पनि आवश्यक कागज तयार गर्ने कार्यमा सजिलो हुन्छ। सम्बन्धित प्रयोग अनुसन्धान निकायलाई प्रमाण, तथ्यागत र प्राविधिक विवरण हस्तान्तरण गर्न पनि सजिलो हुन्छ। यावत यसमा चाहिँ धेरै नै यसबाट बेनिफिट हुन्छ यदि यो हामीले ल्याउन सक्यो भने।
0: के जवाफ प्राप्त गर्नु भएको छ, कहिलेसम्म यो सुरु हुने देखिन्छ?
1: चालु गृह मन्त्रालयबाट पनि यसलाई असाध्यै चाहिँ एउटा प्राथमिकतामा राखेर अगाडि बढेको मैले बुझेको छु। राष्ट्रिय ब्याङ्क लगायत बैंक वित्तीय संस्थाहरूमा पनि समन्वय गरेर पत्रचार गर्ने कामहरू भइसकेको भन्ने बुझेको छु। यसलाई चाँडोभन्दा चाँडो नेपाल सरकारबाट निर्णय गराएर सुरुवात हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ, र त्यही अनुसार हाम्रो पहल पनि भइरहेको अवस्था छ।
2: नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफले साथी पवनराज पौडेलसँग कुरा गर्दै साझापखमा एकाध विषय संक्षेपमा, निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने विषयमा अध्ययन गर्न दुईवटा समिति गठन गर्ने निर्णय गरेको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार दुईजना आयुक्तको संयोजकत्वमा बन्ने समितिहरूले आप्रवासी नेपालीको मताधिकारका लागि कानूनी एवं सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा एक महिनाभित्र अध्ययन प्रतिवेदन पेश गर्नेछन्। कानूनी व्यवस्थाबारे अध्ययन गर्न आयुक्त गुरू प्रसाद बागले र सूचना प्रविधिको विषयमा अध्ययनका लागि आयुक्त राजीव सुब्बाको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको आयोगका प्रवक्ता भट्टराईले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय सभाले खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन आज सरकारको ध्यान आकर्षण गराएको छ। खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध नहुँदा सर्वसाधारण उपभोक्ताले शास्ति भोग्नु परेको आवाज उठेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सो विषयमा सरकारको ध्यान आकर्षण गराएका हुन्।
3: माननीय सदस्यहरूले शून्य समय विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नु परेको समस्या उठाइरहनु भएको छ, साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिन आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको

0: सुविधाहरू प्रयोग गरेर सड़क अवरुद्ध गरेको देखिन्छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।

टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।